0: आज गोरखकाली पूजा गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिको लागि आज आर्थिक रूपमा दिन राम्रो रहेको छ। दान पुण्यमा धन खर्च भए पनि तपाईँलाई आत्मिक सुख मिल्नेछ। पारिवारिक जीवनमा आपसी प्रेम र सद्भाव बढ्ने देखिएको छ। ताराका आफन्तबाट उपहार प्राप्त हुनेछ। स्वास्थ्यका दृष्टिकोणले खुट्टाको दुखाई र शारीरिक थकानको महसुस हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउने दिन रहेको छ। कृषिमा कामको चाप बढे पनि प्रशस्त धन आर्जन हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, तर आज सकेसम्म टाढाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूको लागि आज समाजसेवा अथवा सामूहिक कार्यमा सफलता मिल्नेछ। प्राविधिक क्षेत्रमा लगानी गर्नेहरूलाई आजको दिनले राम्रो प्रतिफल दिनेछ। नयाँ व्यावसायिक योजनाले मूर्त रूप पाउने सम्भावना पनि रहेको छ, तर लगानीका विषयमा परिवारमा केही वैचारिक मतभेद हुन सक्छ, त्यसमा तपाईँ तटस्थ रहनुहोला। साथीभाइसँगको भेटघाटले मानसिक थकान मेटाउनेछ। प्रेम जीवनमा केही रोचक मोड आउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर मुटु सम्बन्धी समस्या भएकाले तनाव नियन्त्रण गर्न आवश्यक छ। आज नयाँ मानिसहरूसँगको सम्पर्क बढ्ने ग्रहयोग रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूको लागि आज वरिष्ठ अधिकारीहरूबाट सहयोग र सहानुभूति मिल्नेछ, जसले गर्दा काममा नयाँ जोस र जागर थपिनेछ। आर्थिक रूपमा दिन मध्यम रहनेछ। पारिवारिक जीवनमा केही उत्तरदायित्वहरू थपिन सक्नेछ। जीवनसाथीसँगको सम्बन्धमा केही गम्भीरता आउन सक्छ। लामो समयदेखि प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने समय पनि रहेको छ। आजको दिन कर्म प्रदान रहनेछ भने तपाईँको लगनशीलताले कार्यक्षेत्रमा नयाँ उदाहरण पेश गर्नेछ। स्वास्थ्यको सम्बन्धमा आज शरीर भारी हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आज लामो दूरीको यात्रा हुन सक्ने देखिएको छ। वैदेशिक अध्ययनका लागि गरिएका प्रयास सफल हुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै सबल रहनेछ। लगानीका नयाँ अवसर प्राप्त हुनेछन्। गुरु अथवा बुबाको सल्लाहले ठूलो मानसिक बोझ हट्दै जानेछ, जसले गर्दा आज दिनभर तपाईँको मन प्रसन्न रहनेछ। आफ्ना साथीसँग धार्मिक अथवा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने अवसर पनि मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ, तर खानपानमा भने विशेष ध्यान दिन आवश्यक छ। तर आज ऋण लिने काम नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूको लागि आजको दिन निकै प्रभावशाली र रहस्यमय रहनेछ। आर्थिक लाभका दृष्टिकोणले निकै उत्तम रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्नेछ, जसले भविष्यमा तपाईँको आर्थिक स्थितिलाई मजबूत बनाउनेछ। काममा गोपनीयता कायम राख्न आवश्यक छ। आमा अथवा परिवारका ज्येष्ठ सदस्यको आशीर्वादले कठिन काम पनि सजिलै सम्पन्न हुनेछन्। प्रेम सम्बन्धमा गहिराई र समर्पण भाव बढ्नेछ। आफ्नो साथीप्रति पूर्ण विश्वास राख्दा सम्बन्धमा स्थिरता आउनेछ। आज सवारी चलाउँदा अथवा हिँडडुल गर्दा निकै सावधानी अपनाउन आवश्यक छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा कामको चापले गर्दा केही दबाव महसुस हुनेछ। नसोचेको खर्चले गर्दा बचतमा असर पर्नेछ। लगानी गर्दा निकै होसियारी अपनाउनुहोला। कुनै महत्वपूर्ण निर्णय लिँदा घरमा सल्लाह लिँदा निकै राम्रो हुनेछ। सन्तानको प्रगतिले तपाईँको मान प्रतिष्ठा बढ्ने देखिएको छ। स्वास्थ्यका दृष्टिकोणले पेट सम्बन्धी समस्याले सताउन सक्छ। ध्यान र आरामले मानसिक शान्ति र थकान मेटाउन मद्दत गर्नेछ। आज धार्मिक यात्रा गर्दा अथवा भोका व्यक्तिलाई खानेकुरा दिँदा निकै राम्रो हुनेछ, जसले गर्दा तपाईँको मन शान्त हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशिले व्यक्तिहरूको लागि आजको दिन नयाँ व्यावसायिक साझेदारीका लागि निकै उत्तम रहेको छ, उपयुक्त रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउने संकेत पनि रहेको छ। विगतका असमझदारीहरू हटेर घरमा शान्तिको वातावरण बन्नेछ। आफ्ना साथीको सानो सहयोगले पनि ठूलो आत्मबल बढ्ने देखिएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। योग र प्राकृतिक उपचारले स्वास्थ्यमा राम्रो सुधार ल्याउनेछ। तपाईँको काम गर्ने शैलीको उच्च मूल्याङ्कन हुनेछ। विगतका अधुरा कामहरू आज पूर्ण हुने देखिएको छ, जसले गर्दा मनमा ठूलो राहत महसुस हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूको लागि आजको दिन आर्थिक रूपमा निकै उन्नतिशील रहने देखिएको छ। व्यापारमा नयाँ रणनीतिको प्रयोग गर्दा आमदानी दुब्बर हुने सम्भावना पनि रहेको छ। पैतृक सम्पत्तिबाट लाभ मिल्ने ग्रह गोचर रहेको छ। बुबा अथवा गुरूको मार्गदर्शनले कुनै पनि संकटबाट सजिलै पार पाउन सक्नुहुनेछ। प्रेम जीवनमा आफ्नो अहंकारलाई त्यागेर अघि बढ्दा राम्रो हुनेछ। धेरै शारीरिक परिश्रम गर्नेहरूले आराममा पनि ध्यान दिनुहोला। तपाईँको कार्यशैलीले सहकर्मी र उच्च अधिकारीहरू प्रभावित हुनेछन्। नयाँ कामको थालनी गर्नका लागि आजको दिन विशेष शुभ रहेको छ। अब नवौं राशि धनुराशि धनुराशि व्यक्तिहरूका लागि आज सरकारी काम र ठेक्का पट्टामा संलग्न व्यक्तिलाई महत्वपूर्ण सफलता मिल्ने देखिएको छ। पारिवारिक जीवनमा आमाको पूर्ण सहयोग प्राप्त हुने देखिन्छ। घरको वातावरणलाई सकारात्मक बनाउन तपाईँले विशेष भूमिका खेल्नु पर्ने देखिएको छ। आजबाट दाजुभाइ र आफन्तसँगको पुरानो रिसराग हटेर जानेछ। प्रेम सम्बन्धमा गहिरो लगाव र विश्वास बढ्ने ग्रह गोचर रहेको छ, तर स्वास्थ्यमा केही मौसमी समस्या देखा पर्नेछ। रुगाखोकी अथवा छातीमा समस्या आउन सक्छ। आर्थिक लाभ र दृष्टिकोणले आजको दिन निकै फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आजको दिनमा फजुल खर्च बढ्नेछ, जसले गर्दा भविष्यमा समस्या पर्नेछ। नयाँ व्यवसायमा लगानी गर्नका लागि आजको दिन मध्यम रहेको छ। ठूला रकम लगानी गर्नु अघि विज्ञको अथवा आफूभन्दा अग्रजको सल्लाह लिँदा निकै राम्रो हुनेछ। तपाईँको बोलीका कारण र पारिवारिक सम्बन्धमा केही खटपट हुन सक्ने ग्रह गोचर रहेको छ। तपाईँलाई अनिद्राको समस्याले टाउको दुखाइ हुन सक्छ। आराममा ध्यान दिनुहोला। धेरै सोच्ने र चिन्ता लिने बानीले मानसिक तनाव बढाउन मद्दत गर्नेछ। साथीभाइको सहयोगले कुनै कठिन काम सहजै सम्पन्न हुनेछ। आर्थिक मामिलामा आज खर्च गर्दा विशेष सावधानी हुन आवश्यक छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज तपाईँको भौतिक सुख र विलासितामा वृद्धि हुनेछ। आमदानीका नयाँ मार्गहरू फेला पर्नेछन्। व्यापारमा सोचे भन्दा बढी धन लाभ हुने योग पनि रहेको छ। कुनै महत्वपूर्ण निर्णयमा माता पिताको पूर्ण समर्थन रहने देखिएको छ। आफ्नो साथीको भावनालाई कदर गर्दा सम्बन्ध अझ मजबुत हुनेछ, बलियो हुनेछ। प्रेमी प्रेमिका बीच आज सुखद यात्राको योजना बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा तपाईँको मान प्रतिष्ठा बन्ने ग्रह गोचर रहेको छ। नयाँ मानिसहरूसँगको सम्पर्कले भविष्यमा फाइदा पुग्ने ग्रह गोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आजको दिनमा नयाँ सम्भावनाहरूको ढोका खुल्नेछ। तपाईँ भित्रको नेतृत्व क्षमता प्रस्फुटन हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने योग पनि रहेको छ। कुनै पनि काम गर्दा हतार नगरी धैर्यता अपनाउन आवश्यक छ। आमा अथवा परिवारका महिला सदस्यको सहयोगले तपाईँको जुनसुकै जटिल समस्या समाधान हुनेछ, जसले गर्दा मनमा शान्ति मिल्नेछ। स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो रहनेछ। आज नयाँ कामको शुरूआत नगरी पुरानै कामलाई निरन्तरता दिनुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारेको जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्दै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:10 6:55 रोग बेला रहनेछ। बिहानमा 6:55 8:39 उद्योग बेला रहनेछ। बिहानमा 8:39 10:23 चर बेला रहनेछ। बिहानमा 10:23 मध्याहमा 12:07 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:07 दिनमा 1:51 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:51 3:35 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:35 5:19 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ भने दिनमा 5:19 साँझमा 7:03 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 7:03 8:19 उद्योग बेला रहनेछ। साँझमा 8:19 9:35 चर बेला रहनेछ। राति 9:35 10:51 लाभ बेला रहनेछ। राति 10:51 12:07 अमृत बेला रहनेछ। राति 12:07 1:23 काल बेला रहनेछ। राति 1:23 2:39 शुभ बेला रहनेछ। राति 2:39 3:55 रोग बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:11 समय फेरि उद्वेग बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस्त सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464483853।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगारमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगारको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा दुवै उडानलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरदेखि निजी क्षेत्रसम्मले सघाउने पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित समितिद्वारा कास्कीमा छलफल शुरू। जग्गा प्राप्तिका लागि करिब 12 लाख भूमिहीन र सुकुम्बासीहरूको निवेदन म्याग्दीको तातपानी कुण्डको प्रबन्धनमा राष्ट्रिय सेवा दलको विद्यार्थीको सक्षमता। स्वास्थ्य बीमा नाफामूलक नभई व्यवसाय नभएको राज्यको लगानी भएको मन्त्री मेहताको भनाई सुकुम्बासीको व्यवस्थापनमा राज्य असक्षम देखिएको शस्त्र विकारको स्पष्ट। नेपाल र एबीडी बीच 25 अर्ब रूपियाँको ऋण सम्झौता खानेपानी र भन्सार सुधारमा खर्च हुने र फिफा विश्वकपमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा प्रवेश। अब सुनु पूरा समाचार। पोखरा दुबई उडान दिगो बनाउन फ्लाई दुबईले सरकार निजी क्षेत्रका साथ खोजेको छ। सेप्टेम्बर 23 असोज 7 गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दिगो बनाउन तीन तहको सरकारसँगै निजी क्षेत्रको पनि साथ खोजेको हो। फ्लाई दुबईले उडान शुरू गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चाँचो र चिन्ता शुरू भएको छ। यसअघि पोखराबाट छेन्दु र सिजुआन तथा भूटानको थिम्पू उडान शुरू भए पनि नियमित हुन सकेन, जसले गर्दा पोखरा दुबई पनि दिगो नहुने हो कि भन्ने आशंका र चिन्ता छ। यो चिन्ता पोखरीलाई मात्र होइन, स्वयं फ्लाई दुबईका पदाधिकारीले पनि देखाएपछि उसले सरकार निजी क्षेत्रको साथ खोजेको देखिन्छ। यही अभियान अन्तर्गत फ्लाई दुबईको टोली पोखरा आएर सरकार निजी क्षेत्रको टोलीलाईसँग भेटघाट गरेको हो। आइतबार पोखरा आएको सो टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यदेखि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश

यदि कम्तीमा तीन वर्षदेखि पाँच वर्षसम्म बढ़ाइएमा मात्र अन्तर्राष्ट्रिय उडान दिगो बन्ने भन्दै अवधि लम्ब्याउनका लागि पहल गरिदिन आग्रह गरेको छ। भेटमा फ्लाइ दुबईका लागि नेपालका जनरल म्यानेजर नवराज शाहीले छूट नदिए तत्काल उडान शुरू गरे पनि पछि निरन्तरता दिन कठिन हुने बताएका थिए। उनले भने हामी उडानका लागि तयारी अवस्थामा छौं तर यसलाई दिगो बनाउनका लागि छूट अनिवार्य भएकाले यसका लागि चाँडो निर्णय गरिदिनु पर्यो। त्यस्तै फ्लाइ दुबईको टोलीले पोखराबाटै श्रम स्वीकृतिका लागि पहल गरिदिन पनि मुख्यमन्त्रीदेखि मेयरसम्म आग्रह गरेको छ। श्रम स्वीकृति पोखराबाट हुने भएमा उडान नियमित गर्न सहज हुने हुन्छ। भेटमा साईले भने श्रम स्वीकृति लिन काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहिरह्यो भने पोखराबाट उड्नुपर्छ भन्ने नरहन परिसक्छ। त्यसैले पोखराबाट श्रम स्वीकृति दिने व्यवस्थाका लागि हजुरहरूले पहल गरिदिनु पर्यो। त्यसबाहेक पोखरा दुबई उडानको प्रबन्धन प्रचार प्रसार लगायतमा पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो। हामी पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित होस् पनि चाहन्छ। उहाँले भन्नुभयो त्यसका लागि हामी हाम्रो प्रदेशबाट गर्नुपर्ने सबै सहयोग गर्छौं र नजिकका प्रदेशका नागरिकलाई पनि पोखराबाट उडानका लागि प्रेरित गर्न आवश्यक पहल कदमी लिनेछौ। उहाँले सरकारी छूट नियमित गर्नुका साथै श्रम स्वीकृति पोखराबाट लिने व्यवस्थाका लागि पनि पहल गर्ने आश्वासन दिनुभयो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पनि पोखरा दुवै उडानपछि पोखराको पर्यटनमा फर्को मार्ने विश्वास व्यक्त गर्दै सो उडानलाई दिगो बन्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो। हामीले हाम्रो तर्फबाट आवश्यक सबै सहयोग गर्छौं। तपाईँहरूले पनि सरकारले दिएको सहयोग अनुरूप यात्रालाई विभिन्न छूट दिएर आकर्षित गर्नुहोस्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि फ्लाइ दुबईका प्रतिनिधिलाई पोखरा दुबई उडानलाई जिगो बनाउन सुझाव दिनुभयो। त्यसका लागि महानगरले आवश्यक सबै सहयोग गर्ने र संघ र प्रदेश सरकारले गर्नै पर्ने सहयोगका लागि पहल गर्ने आश्वासन पनि दिनुभएको छ। निजी क्षेत्रको भेटमा भने फ्लाइ दुबईको टोलीले व्यावसायिक साझेदारीदेखि पोखरा दुबई उडानका लागि प्रचार प्रसार गरिदिन आग्रह गरेको छ। उद्योगिक व्यवसायले पनि यो उडान पोखराका लागि महत्वपूर्ण भएकाले सहयोग गर्ने वाचन दिएका छन्। निजी क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा दुबई उडानका लागि आवश्यक सबै सहयोग गर्ने बताउनुभयो। उहाँले भन्नुभयो तपाईँहरूका लागि जति आवश्यक छ त्यति नै हाम्रो लागि पनि आवश्यक छ। त्यसैले पोखराको दिगो पर्यटनमा सघाउने यसलाई दिगो बनाउन हामी मन वचन र कर्मले सहयोग गर्छौ। पोखरामा सरकार र निजी क्षेत्रसँगको भेटपछि फ्लाइ दुबईको टोली उत्साहित भएर फर्केको छ तर मौखिक आश्वासन पाएको सो टोलीले चाँडै औपचारिक निर्णय लिखित भएर आयोस् भन्ने अपेक्षा गरेको छ। पोखरा दुबई उडानका लागि माहौल बनाउन पोखरा आएको सो टोली मुख्यमन्त्री मन्त्री मेयरदेखि निजी क्षेत्रसम्मले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि साहित हुँदै फर्किएको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ जानकारी दिनुभयो। भेटघाटका लागि समन्वय गरेका उहाँले भन्नुभयो उहाँहरू पोखरा दुबई उडानका लागि वातावरण बनेको निष्कर्षसहित उत्साहित भएर फर्किनु भएको छ तर चाँडै औपचारिकतामा बदलियोस् भन्ने उहाँहरूको चाहना छ। सेप्टेम्बर 23 उडान शुरू गर्ने फ्लाइ दुबईले एक महिना दैनिक एउटा फ्लाइट गर्ने उडान तालिका बनाएर अनुमति लिइसकेको छ। सन् 2027 लागि टिकट बुकिङ गरिरहेको फ्लाइ दुबईका नेपाल जनरल म्यानेजर नवराज शाहीले जानकारी दिनुभयो। उहाँले दुबईबाट पोखरा आउनका लागि टिकट लिनेको संख्या राम्रो भएको बताउनुभयो तर पोखराबाट दुबई जानका लागि थोरैले मात्र टिकट बुकिङ गरेको भन्दै उहाँले भन्नुभयो त्यसैले पोखराबाट दुबई जानेहरूको संख्या बढ़ाउन प्रचार प्रसारका लागि निजी क्षेत्रलाई आग्रह गरेका छौ। उहाँले भन्नुभएको छ सरकारले शुरू गरेको स्थानीय तहका वडाको संख्या तथा सीमाना हेरफेर र नागरिक नगरपालिकाको वर्गीकरणका विषयमा कास्कीमा छलफल शुरू भएको छ। पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले सोमबार छलफल गरेको हो। छलफलकामा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भूमिकालाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफल शुरू गरिएको भन्दै कास्कीका पाँच पालिका सहित समाजका अगुवा राजनीतिक दल सामाजिक संघ संस्था र आम सर्वसाधारण को सुझाव समेटेर समिति अगाडि बढ़ने उल्लेख गर्नुभयो। उहाँले पालिकाको संख्या र सीमाना हेरफेर वा एक आपसमा गाभिने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 3 उपदफा 2 बमोजिम जनसंख्या भूगोल प्रशासनिक सुगमता पूर्वाधार विकासको अवस्था आर्थिक क्षमता प्राकृतिक स्रोत साधनको उपलब्धता भाषिक सांस्कृतिक तथा सामुदायिक बनावट भलाई प्रमुख आधार बनाइने बताउनुभयो। त्यस्तै ओडाको संख्या सीमाना र केन्द्र हेरफेर गर्ने वा ओडाहरू एक आपसमा गाभिने प्रस्ताव गर्दा सो ऐनको दफा 5 उपदफा 3 मौजिम जनसंख्या र जनसंख्या वितरणको अवस्था भौगोलिक निरन्तरता अनुकूलता तथा विशिष्टता भाषिक सांस्कृतिक तथा सामाजिक विशिष्टता सेवा सुविधा वितरणको अवस्था र विद्यमान भौतिक पूर्वाधारलाई मुख्य आधार बनाउनु पर्ने उल्लेख गरिएको छ। सीमाना हेरफेर गर्न सम्बन्धित पालिकाको तत्काल कायम रहेको सदस्य संख्याको 2/3 बहुमतले पारित गरेर प्रदेश सरकारमा सिफारिश गर्नुपर्ने र त्यसको 15 दिनभित्र प्रदेश सरकारले नेपाल सरकारमा सिफारिश गर्नुपर्ने उल्लेख छ। प्राप्त सुझाव र निर्णय मुताबिक केन्द्र र सीमाना नेपाल
सिमाना नेपाल सरकारले निर्धारण गर्ने उल्लेख छ। मापदण्डमा स्थानीय सरकार सञ्चालन ऐन 2014

को दफा 3, 5, 6, 7, 8 बमोजिम पूर्वावकन हुन सक्ने उल्लेख छ। निर्धारित मापदण्ड र कार्यका बारेमा समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी नवराज बराल र शाखा अधिकारी लच्छु शर्माले जानकारी गराएका थिए। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लच्छी समुदाय कार्यक्रम अन्तर्गत वन विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेको 25 जोडीलाई प्रति जोडी रू 3,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेद प्रसाद गुरबुजाले समाजमा अझै पनि जाति विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो समाजमा अझै पनि जाति विभेदको ठूलो पर्खाल छ। सदियौंदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। पालिकाका सातैवटा वडालाई दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिने खोजेको हौं। कार्यक्रममा अध्यक्ष घरबुजा, उपाध्यक्ष लक्ष्मी देवी घरती, पूर्ण प्रमुख प्रशासकीय अधिकारी हरिशचन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पदबहादुर रोका, कार्यपालिका सदस्य प्रतीक्षा रसाली, दलबहादुर खड्का थोकी तथा वडा नम्बर 1 का कार्यवाहक अध्यक्ष मनसिया सापकोटा लगायतले सम्मान गरेका थिए। कार्यपालिका सदस्य प्रतीक्षा रसालीले अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य भिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै पालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। विद्यार्थीहरू आबद्ध राष्ट्र सेवा दलले म्याग्दीको प्रसिद्ध सिंगा तत्पानी कुण्डको प्रचार प्रसार सहित प्रबोधन गर्न अभियान नै शुरू गरेका छन्। दलमा आबद्ध म्याग्दीको बेनी स्थित माउन्ट एभरेस्ट आवासीय माविका क्याडटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा विशेष सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेका छन्। नेपाली सेनाको गुरू गोरख लो गुल्म अर्थङ म्याग्दीको समन्वयमा जिल्लाभरिका विद्यालयहरू मध्ये माउन्ट एभरेस्ट आवासीय माविलाई छनौट गरेर विशेष तालिम तथा सामाजिक कार्यको थालनी गरिएको हो। एनसीसी ब्याचका क्याडेटहरूका लागि आयोजित 3 महिने एनसीसी जुनियर डिभिजन तालिम अन्तर्गत 5 चरणमा विभिन्न सामुदायिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिने गुरु गोरख गुल्मका प्रशिक्षक एवं जमदार चन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो। सोही अवसरमा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डको प्राकृतिक उपचार पद्धतिको बारेमा जानकारी गराउनुभयो। तालिममा सहभागी विद्यार्थीहरूले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दा व्यावहारिक ज्ञान मिल्ने बताउँदै अध्यक्ष खड्काले तातोपानीमा यस्तो उदाहरणीय कार्यक्रम आयोजना गरिएकोमा विद्यालय परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो। जुनियर डिभिजन तर्फको यस तालिममा कक्षा 8 देखि 10 सम्मका 30 जना छात्र छात्राहरू सहभागी रहेका छन्। तालिम अवधिमा क्याडेटहरूलाई शारीरिक संगठन, ड्रिल, एरोबिक्स, तियार संचालन, पखाल चढ्ने घोडचढ़ी, पौडी, व्यक्तित्व कला, स्ट्याण्ड मोडल ब्रिफिङ र सांस्कृतिक कार्यक्रमहरूमा दक्ष बनाइनेछ। सोही अवसरमा विद्यालयको तर्फबाट कुण्ड व्यवस्थापन समितिलाई 5 थान डस्टबिन समेत हस्तान्तरण गरिएको थियो। नवलपरासीको पाद हाल्ने गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ। 3,45,79,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारले कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र 2 जना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ।

0: पोखरामा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा 33 मुसेटुना स्थित सेती खोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो। नेपाल विद्युत प्राधिकरण प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई प्रशिक्षणका लागि रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले बताउनुभयो। सोमबार विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरे मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू भयो। बरालले भन्नुभयो, अब 15 दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइनेछ, त्यसपछि व्यावसायिक रूपमा जानेछौ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। पोखरा 33 लाङमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट पानी सुरुङमार्ग हुँदै पुनिटार स्थित पावर हाउसमा पुर्याइएको छ। पेनस्टक पाइप मार्फत पनि खसालेर विद्युत उत्पादन भइरहेको छ। आयोजनाका लागि 3106 मिटर लामो सुरुङ निर्माण गरिएको छ। पावर हाउसमा 11-11 मेगावाट क्षमताका दुईटा टनल टबाइन जडान गरिएको कम्पनीले जनाएको छ। लिमिटेडले उत्पादित विद्युत 2 किलोमिटर लामो प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ। यो दूरीमा 5 टावर निर्माण गरिएको छन्। तीमध्ये 3 टावर जंगल क्षेत्रमा परेको छन्। बरालका अनुसार प्रसारण लाइन निर्माणका लागि वन मन्त्रालयबाट स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा आयोजना लक्ष्य अनुसार सञ्चालनमा आउन सकेन। त्यसैकै कारण उत्पादन शुरू गर्ने समय करिब 6 महिना पछाडि धकेलिएको हो। भौतिक काम लगभग पूरा भए पनि केही प्राविधिक समस्याले उत्पादनमा ढिलाइ हुन पुग्यो। उहाँले भन्नुभयो, प्रसारण लाइनका लागि वन मन्त्रालयबाट स्वीकृति आउने समस्या हुँदा उत्पादनको समय लम्बियो। उहाँका अनुसार प्रसारण लाइन तान्ने काममै सबैभन्दा धेरै अवरोध आएको थियो। कुनै बाधा नआएको भए मागमै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम पनि योजना थियो। सुरुङ निर्माणका क्रममा पनि केही स्थानमा कमजोर भूबनोट भइटिएकाले काम अपेक्षा भन्दा कठिन भएको उहाँले बताउनुभयो। वातावरण संरक्षण र पर्यावरण जोगाउने नाममा वन जंगल कटान गर्नुपर्ने अवस्थालाई सरकारले एकद्वारा नीति अनुसार लगानीकर्तालाई लगानीको अवसर सहज हुने गरी व्यवस्थापन गर्नुपर्ने खाँचो छ। बरालले भन्नुभयो, सरकारको एकद्वार नीति नहुँदा लगानीकर्ताले अनेक थरी का झन्झट बेहोर्नुपर्छ। सेती खोला हाइड्रो पावर लिमिटेडले विक्रमसन्त 2079 आयोजनाको शिलान्यास गरेको थियो। आयोजना 3.5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर प्राविधिक तथा प्रशासनिक कारणले निर्धारित समयमा उत्पादन शुरू हुन सकेन। आयोजनामा वैदेशिक संस्था डोलमा इम्प्याक्ट फण्डले लगानी गरेको छ। फण्ड मार्फत जापानी संस्था जाइका, आईएमएफ, स्विड फण्ड, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, ईडीएफसी तथा आईएफसी लगायत संस्थाको लगानी रहेको बराले बताउनुभयो। आयोजनाको लागत हालसम्म 5.5 अर्ब रूपियाँ पुगेको छ। केही थप काम बाँकी रहेकाले लागत अझै बढ्ने अनुमान कम्पनीको छ। लिमिटेडले यसै वर्षभित्र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी पनि गरेको जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता, सफलता मिडिया प्रालिमा। विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 0164529663, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
5: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
6: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
5: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
7: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
8: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उहाँले उठेका प्रश्नको जवाब दिँदै सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सरकारले बर्दियाबाट लाल पूर्जा दिन थालनी गरिसकेको छ, यस काममा बजेटको अभाव हुँदैन। भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमि सुधार र उत्पादन केन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि सदनलाई अवगत गराउनुभयो। उहाँका अनुसार हालसम्म करिब 12 लाख भूमिहीन र सुकुम्बासीको जग्गा प्राप्तिका लागि निवेदन परेको छ। यसका लागि ₹61.30 करोड बजेट विनियोजन गरिएको छ। सुशासन र पारदर्शितालाई महत्व दिँदै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै डिजिटल रूपान्तरणसँगै जोडेर काम गरिरहेको जानकारी गराउँदै उहाँले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताउनुभयो। मन्त्री रावलले ट्रेडिङ युनियन खारिजीबाट नियमित सेवामा देखिएका विकृति र विसंगति अन्त्य हुने विश्वास व्यक्त गर्दै संघीय निजामती ऐन जारी भएपछि प्रशासनिक संघीयता प्रभावकारी हुने बताउनु भएको छ। यता स्वास्थ्य खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रसभामा आज विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। यसलाई सामाजिक न्याय, जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीको रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको पनि जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको उहाँको भनाई छ। चालू आर्थिक वर्षमा 10 अर्ब बजेट विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा धेरै दावी भुक्तानी गरेको उहाँको जानकारी दिनुभयो। उहाँका अनुसार 2082 मंगसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्चित भइसकेको छ। मंगसिरपछि प्राप्त दावी भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो। मन्त्री मेहताले धेरैजसो बिरामी व्यक्ति मात्र विवाहमा आबद्ध हुँदा कार्यक्रमको दिगोपनमा समेत चुनौती थपिएको उल्लेख गर्नुभयो। स्वास्थ्य विभाग सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन दुवै रणनीति अघि बढ़ाएको उहाँको भनाइ छ। अल्पकालीन योजना अन्तर्गत सुविधा प्याकेजको पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवाको व्यवस्थापन तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। मन्त्री मेहताका अनुसार स्वास्थ्य क्षेत्रको लगानी खर्च नभई मानव पुँजी निर्माण र देशको भविष्यमा गरिएको लगानी रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सशस्त्र क्रान्तिकी शिखा भिदितालले सुकुम्बासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाउनु भएको छ। पछिल्लो समय सुकुम्बासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले राज्यको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको हो। सशस्त्र भिदितालले सड़कमा बगिरहेका सुकुम्बासीका आँसुले सबैलाई पोल्नुपर्ने बताउनुभयो। सुकुम्बासी समस्याको समाधान र व्यवस्थापन अनिवार्य भए तापनि सरकार ले चालेको कदम चुनावी वाचापत्र र मानवीय संवेदना विपरीत भएको उहाँको तर्क छ। आज सड़कमा बगिरहेको सुकुम्बासीको आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्त आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार थियो? के अभिभावकीय राज्य यस्तै हुन्छ? उहाँले प्रश्न गर्नुभयो। दिताले भन्नुभयो, जुन संवेदनशीलता योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढ़ाइनु पर्थ्यो त्यसरी भएन। यसले जिम्मेवारी जम्मा जम्मी राज्यको कमजोरी र अक्षमतालाई मात्र उजागर गर्यो। राज्यले नागरिकका आधारभूत समस्या समाधान गर्दा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टे योजना विहीन ढंगले अघि बढ़दा सुकुम्बासीलाई थप पीड़ामा परेको उहाँको निष्कर्ष छ। राष्ट्रपाले शुरूदेखि नै सुकुम्बासी समस्याले दिगो र मानवीय ढंगले समाधान गर्नुपर्ने आवाज उठाउँदै आएको सन्दर्भमा सांसद धिजाली यो टिप्पणी गर्नुभएको हो। सीमा अतिक्रमण रोक्न नागरिकता र लालपूर्जा उपलब्ध गराउनु पर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीका सुस्ता क्षेत्रका बासिन्दाहरू गाउँ फर्किएका छन्। उनीहरू गाउँ फर्किएपछि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखहरूको सहभागिता रहेको थियो। गृह मन्त्रालयको निर्देशन अनुसार सीमा सुरक्षा सुदृढ गर्ने तथा नागरिकता वितरण प्रभावकारीलाई अघि बढ़ाउने विषयमा छलफल भएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रोसन राज भण्डारीले बताउनु भएको छ। काठमाडौँमा मंगलबारदेखि धरना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरू आइतबार सुस्ता फर्किएका थिए। सोमबार आन्दोलनका संयोजक बाबु खाँको नेतृत्वमा 12 सदस्यीय कार्यदल जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रमुख जिल्ला अधिकारीले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति थपिएको तथा आवश्यक अनुसार गस्ती अझ बढ़ाइने जानकारी दिनुभयो। साथै नागरिकता वितरणका लागि सुस्तामा केही कति हरदूरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने विस्तृत विवरण संकलन गर्न गाउँपालिकालाई पत्रचार गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि सुस्तावासीहरूको टोली गाउँपालिकामा पनि पुगेको थियो। त्यहाँ ओडाबाट 2 जना कर्मचारी, सशस्त्र प्रहरीका एक प्रतिनिधि र नेपाल प्रहरीका एक प्रतिनिधि सम्मिलित टोली गठन गरी नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्न सहमति भएको संयोजक बाबु खाँकले बताउनुभयो। उहाँका अनुसार विवरण संकलनको काम असार 26 गतेदेखि शुरू गर्ने योजना छ। गृह मन्त्रालयले यसअघि सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिको विवरण संकलन गर्ने तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने उपलब्धमा सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। सीमा अतिक्रमण रोक्न, भूमि सुरक्षा गर्न तथा वर्षौंदेखि बसोबास गर्दै आएको स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने 3 प्रमुख मागसहित 50 भन्दा बढ़ी सुस्तावासी काठमाडौँमा आन्दोलनमा सहभागी भएका थिए।

0: नेपाल सरकार र एसियाली विकास बैंक एडीबी बीच 22 अर्ब रूपियाँ 16 करोड़ 50 लाख अमेरिकी डलर बराबरको सहुलियत पूर्ण ऋण सम्झौता भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रम बीच दुई छुट्टा छुट्टा आयोजनाका लागि उक्त ऋण सम्झौता हस्ताक्षर भएको हो। एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणको अवसरमा अर्थमन्त्री डाक्टर स्वामी वाग्ले र अध्यक्ष कान्डालेको उपस्थितिमा सो सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ। सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनो क्वासुवाले हस्ताक्षर गरेका छन्। सरकारले यो ऋण सहयोगबाट भन्सार प्रणालीमा प्रविधि मैत्री बनाउने लक्ष्य राखेको छ। जोखिममा आधारित जाँच पास र सरल प्रक्रिया मार्फत व्यापार लगाउने घटाउने निर्णय गरेको छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
5: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
4: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
5: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
4: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
5: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार, समाचारमा खेलकुदको खबर। पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको राउण्ड अफ 16 को फलमा पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनटमा फेरान टोरेसको पासमा गोल गरेको थिए, जुन स्पेनको जितका लागि पर्याप्त भयो। खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोर्चुगल भन्दा अघि रह्यो। यो हारसँगै पोर्चुगल अन्तिम 16 बाहिरिएको छ। यसअघि सन् 2022 को विश्वकपमा पोर्चुगल क्वार्टर फाइनलसम्म पुगेको थियो। स्पेन 16 वर्षपछि विश्वकप क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सन् 2010 विश्व च्याम्पियन बनेको स्पेन त्यसैता क्वार्टर फाइनलमा पुग्न सकेको थिएन। सन् 2014 को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन 2018 र 2022 विश्वकपमा अन्तिम स्वरमा रोकिएको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु कि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा दुबई उडानलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरदेखि निजी क्षेत्रसम्म लिसकाउने। पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित समितिद्वारा कास्कीमा छलफल शुरू। जग्गा प्राप्तिका लागि करिब 12 लाख भूमिहीन र सुकुम्बासीहरूको निवेदन। म्याग्दीको दादा पानी कुण्डमा प्रबन्धनमा राष्ट्रिय सेवा दलको विद्यार्थी सक्रिय। स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई राज्यको लगानी रहेको नेता मन्त्री मेहताको बनाई। सुकुम्बासीको व्यवस्थापनमा राज्य असक्षम देखिएको विचारको स्पष्ट। नेपाल एडीबी 25 अर्ब रूपियाँको ऋण संस्था। खानेपानी र भन्सार सुधारमा खर्च हुने। र पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रशंसा एप्लिकेसन अहिले नौ बजे खबर सङ्गाल आउँछ। हामी छौँ सफलताको पाइलामा। केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्ने गर्नुहोला।
6: तपाईँको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
7: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
6: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
7: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
6: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
8: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
9: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
10: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
11: बेला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
12: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
13: हेलो,
14: हजुर सन्चै, कस्तो छ हजुरलाई?
15: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
13: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
15: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
16: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
17: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
16: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
17: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
16: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
17: फोन नम्बर 061-57-9915।
18: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-2225, 9560-26110।
19: होइन ए बुढा, बिहान बिहानै कहाँ हिँड्न लाग्यौ?
20: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
19: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
1: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
21: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
23: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
24: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
23: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
21: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560 35394
25: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा।
26: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
27: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
26: अनि कहाँ छ छोरा यो पसल
27: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
28: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
27: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
26: पोखरा 2 बिन्दवासिनी बस पार्क
27: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
26: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
27: मोबाइल नम्बर 9846059581
26: 9116715475
29: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462689। तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
2: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
2: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
3: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0164559966, 0164529066
1: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
4: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: सुन्न मन लायो।
7: सफलता स्टुडियो।

नमस्कार हजुर, आजको यो यात्रामा तपाईलाई स्वागत छ। आज पनि श्री प्रेम रावजीको वचन सुन्नेछौ, जसले हाम्रो मनको दुविधालाई मेट्न सहयोग पुर्याउनेछ र उहाँको वचनलाई नेपालीमा अनुवाद गरिएको छ।

उनले तपाईलाई जीवन रूपी उपहार दिएका छन्। तपाईमाथि कृपा छ, तपाई बुझ्नुहुन्न। यो जुन श्वास तपाईमा आइरहेको छ, गइरहेको छ, यसको शक्ति के छ तपाईलाई थाहा छ? थाहा छ के छ यसको शक्ति के छ? भन्नु, जबसम्म यो आइरहेको छ, जबसम्म यो गइरहेको छ, मृत्युले तपाईलाई छुन सक्दैन। यो शक्ति छ, मान्नुहुन्छ कि हुन्न? जहिलेसम्म यो आइरहेको छ, गइरहेको छ, मृत्युले तपाईँलाई छुनै सक्दैन। जुन दिन यो बन्द हुन्छ, मृत्यु तयार छ। तपाईँको नाम पनि छ, फर्ममा तपाईँको नाम पनि लेखिएको छ, सबै कुरा तयार छ। र जुन दिन त्यो कृपा हट्छ, तपाईँ जानुभयो, अनि के हुन्छ त्यसपछि? त्यही जो जोसँग तपाईँ नाता घाँच्न यति इच्छा गर्नुहुन्थ्यो, उनीहरू सबै आउनेछन्, गराउनेछन्, रुनेछन्, र तपाईँलाई कुनै मतलब हुने छैन। उठाएर लिएर घाटमा जानेछन्, तपाईँलाई केही

सारा कुरा जे जति पनि छन् धनी बन्नु गरीब बन्नु यो हुनु त्यो हुनु यो गर्नु त्यो गर्नु रुनु कराउनु इस्तारा कुरा यसकारण छ किनकि तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ कसैसँग अरबौं खरबौं होस् तर यो श्वास छैन भने उसले त्यो अरबौं खरबौंलाई के गर्ला म यो सबै कुरा यसकारण भनिरहेको छु ताकि तपाईँहरू यो कुरालाई विचार गर्नुहोस् किनकि यो त आइरहेको छ गइरहेको छ मलाई प्रमाणित गर्न आवश्यक छैन मलाई यो कुरालाई प्रमाणित गर्ने जरूरत छैन किनकि तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ केही गर्न आवश्यकता छ र यो त आइरहेको छ गइरहेको छ होइन त यदि मेरो विश्वास लाग्दैन भने आफ्नो औंला यहाँ राख्नुहोस् डाक्टरहरूले पनि यस्तै गर्छन् डाक्टरहरूले पनि यही नै गर्छन् कोही अस्पतालमा जाओस् यहाँ के हुन्छ ठूला ठूला मेसिनहरू लगाइएको हुन्छ त्यो मेसिनमा यो देखाइन्छ कि मान्छे जीवित छ कि छैन श्वास लिइरहेको छ कि छैन यसको हृदय चलिरहेको छ कि छैन यसको दिमागभित्र मस्तिष्क तरंगित भइरहेको छ कि छैन र ती सबैले देखाउन् कि मरिसक्यो मरिसक्यो मस्तिष्क तरंग छैन मुटुको धड्कन जीरो अक्सिजन शोषण छैन तैपनि मानिसले श्वास लिइरहेको छ भने डाक्टरले कसलाई पिट्नेछन् तपाईलाई कि मेसिनलाई तपाईलाई पिट्नेछन् बदमाश तिमी त मरिसक्यौ तिमीले श्वास किन लिइरहेको या त मेसिनलाई ठटाउनेछन् यो मेसिन बिग्रेको छ भनेर ऊ त अहिले जीवित नै छ तर यसले देखाउँदैछ मरिसक्यो बुझ्नुहोस् यो कुरालाई सोच्नुहोस् घट घट मोरा साइया सुनी सेज न कोय बलिहारी उस घट की उस घट की जिस घट प्रगट होए त्यही चीजले सारा सृष्टिलाई जोगाएर राख्दछ सूर्य पनि उनैको कारणले छ चन्द्रमा पनि उनैको कारणले छ पृथ्वी पनि उनैको कारणले छ रुख पनि उनैको कारणले छ र तपाईँ पनि उनैको कारणले हुनुहुन्छ।

तर यदि चिन्नु भएन भने फाइदा के भयो र? चिन्नु भएन भने फाइदा के भयो र? भगवानले गीतामा के भनेका छन्? के छ? अर्जुन म नै हुँ सबै थोक म नै हुँ र म भन्दा छुट्टै केही पनि छैन। अर्जुन जे जति पनि छ त्यो म नै हुँ र तिमी आफ्नो तार मसँग जोड़।

जसले अरूसँग तार जोड्दछ उसले मलाई प्राप्त गर्न सक्दैन। पढ्नु भएको होला तपाईँले गीतामा, म गलत भन्दैछु र सम्बन्ध गाँच्नुभयो, गीतासँग सम्बन्ध गाँच्नुभयो, तर गीतामा जे लेखिएको छ त्यससँग सम्बन्ध गाँच्नु भएन। अनि त छुट्नुहुन्छ नि होइन? तपाईँले कहिले रेलमा यात्रा गर्नुभएको छ? कहिले गर्नुभएको छ? टिकट लिनुभएको छ? यदि कुनै बेला रेल छुट्यो भने टिकटमाथि बस्नुहुन्छ, पुग्नुहुन्छ त? हेर्नुहोस् कति राम्रो कुरा मैले तपाईँलाई भनेको छु। किन किन पुग्नुहुन्न? टिकट त छ नि, त्यो त्यो टिकट किन किन्नुभयो? जब टिकट किन्नका लागि जानुहुन्छ, कोही दिल्ली जान चाहन्छ अनि के भन्नुहुन्छ? दिल्लीको टिकट दिनुहोस्, होइन त? दिल्लीको टिकट छ नि, दिल्ली जानुहुन्छ भने दिल्लीको टिकट माथि बस्नुहोस्, दिल्ली त पुग्नुहुन्छ होइन र? बसमा र बसको टिकटमा फरक हुन्छ, हवाई जहाज र हवाई जहाजको टिकटमा अन्तर हुन्छ, रेल र रेलको टिकटमा फरक छ, पुर्याउँछ त रेलले नै पुर्याउँछ। तपाईँलाई त राम्रोसँग थाहा छ नि, टिकट होस् या नहोस् रेल त अवश्य हुनुपर्छ। लिक रेल त लिकबाटै गुड्छ नि होइन? त्यसो भए लिकमै बस्नुहोस्। बस हिँड्छ भने त सड़कमै हिँड्छ नि, सड़कमै गएर बस्नुहोस्। तपाईँलाई राम्रोसँग थाहा छ सड़क के हो, टिकट के हो र बस के हो। र जब ती सच्चिदानन्दको कुरा आउँछ भने मानिसहरू यस्तै गर्छन्, कोही टिकटमाथि बस्छन्, कोही लिकमा बस्छन्। र जब म आउँछु उनीहरूको देशमा, के भन्छन् नगरमा, उनीहरूको शहरमा, अनि म भन्छु होइन लिकमा किन बस्नु भएको, एकदम रिसाउँछन्, भन्दछन् दिल्ली जानु छ। कसैले भन्दछन् म त यहाँ वर्षौंदेखि बसेको छु, म त यहाँ शताब्दीदेखि बसेको छु, तपाईँ किन भनिरहनुहुन्छ? याद गर्नुहोस्, याद गर्नुहोस् आफ्नो त्यो हृदयको इच्छालाई, कुन चीजको तपाईलाई खोजी थियो, खोज्दा खोज्दै तपाईँले यो बिर्सनु भयो कि के खोजिरहनु भएको छ तपाईँ? यो जे जति पनि पाउनु भएको छ यसलाई खोजिरहनु भएको थिएन, तपाईँले खोजिरहनु भएको थियो त्यो शान्तिलाई, त्यो शक्तिलाई जुन तपाईँभित्र विराजमान छ।

यदि जमिन छ खेती गरेनौ हलो जोतेनौ मलजल गरेनौ भने राम्रो बाली कहाँबाट उत्पादन हुन्छ र राम्रो बालीका लागि परिश्रम गर्नै पर्छ र राम्रो बाली जब भित्रिन्छ त्यसको आनन्द आफ्नै ठाउँमा छ। यो जीवनरूपी खेतीका लागि पनि कोसिस हामीले गर्नै पर्छ अनि त्यो भित्रको आनन्दको अनुभव तपाईँ हामीले गर्न सक्छौ। यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थप जानकारीका लागि 40 20 090 सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त मन्दिरालाई बिदा दिनुहोस्, फेरि भेटौँला। तपाईँको हरेक पल सुखद रहोस्।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 97650960। दोस्ती टु मिट्स
2: हे कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
3: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
4: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
3: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बरबराउनै पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा दुई नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841675694, 9191924।
5: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
6: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोव, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
5: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
7: गुरुकुल,
1: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा। बाटलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811625683, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
12: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
13: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
17: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 0161571430, 9855508443। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना,
18: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
17: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
18: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
17: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
18: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
17: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
18: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
18: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 98560-55-28

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सामाजिक ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
9: मदन भण्डारी पाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ पर्यटन क्षेत्रको विषयमा। हामी छलफल गर्नेछौ पर्यटनको अहिले अवस्था, सम्भावना र चुनौती, विशेष गरेर त्यहाँ पर्यटन क्षेत्रमा महिला सहभागिताका प्रसंगहरू उठाउनेछौ। हामीसँग छलफलका लागि हुनुहुन्छ पर्यटन व्यवसायी महिला संघ नेपाल देवानका अध्यक्ष शोभा नेपाली पाण्डे हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। शोभाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, नमस्कार, धन्यवाद।
0: हजुर, यति बेला पर्यटन व्यवसायी महिला संघ नेपाल देवानले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: पर्यटन व्यवसायी महिला संघ नेपालको चाहिँ दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मूल उद्देश्यको साथ हामी स्थापना भएका हौ। त्यसकारणले महिला दिदीबहिनीहरूलाई सशक्तिकरणका कार्यक्रमहरू, क्षमता अभिवृद्धि कार्यक्रमहरू, विभिन्न किसिमका गतिविधिहरू भइरहेका छन्।
0: हजुर, भनेपछि कति राम्रो, दिगो पर्यटनका लागि समान सहभागिता, त्यो भनौँ न त्यही अनुसारले महिलाहरूको सहभागिता बढाउन सफल हुनुभयो त तपाईँहरू जब स्थापित हुनुभयो हुनुभयो त?
1: हजुर, त्यसमा चाहिँ हामीलाई कस्तो एउटा आत्मसन्तुष्टि पनि भएको छ। पहिलाको विगतका दिनहरूलाई सम्झिँदाखेरि चाहिँ महिलाहरूको भूमिका चाहिँ पर्दा पछाडि देखिन्थ्यो पर्यटन क्षेत्रमा, भने अहिले महिला दिदीबहिनीहरू स्वयं उहाँहरूकै नाममा व्यवसाय पनि दर्ता भएको, अलिकति ती दर्ताका प्रक्रियाहरू पनि बढी देखिन्छ पछिल्लो अवस्थामा, भने उहाँहरू स्वयं आफै नै त्यसमा इन्भल्भ भएर एउटा लिडरसिप लिने कुरादेखि लिएर फ्रन्टियर लाइनमा बसेर पनि गरेको देखिन्छ। त्यसकारणले उल्लेखनीय सहभागिता चाहिँ छ,
0: बढेको छ। त्यो संस्थाले चाहिँ के गर्दो रहेछ, एउटा आत्मविश्वास बढाउने रहेछ कि महिला दिदीबहिनीहरूलाई, भनौँ न झुकेर पर्दा पछाडि हुनुहुन्थ्यो, अहिले खुलेर आउनुभएको छ।
1: हजुर, यसमा चाहिँ कस्तो हुँदो रहेछ भने एउटा साङ्गठिक यो एउटा प्रक्रिया पनि हो। जब हामी आफूले एउटा एकल व्यवसाय गरेर बसिरहँदा बाहिर यसरी यो जब संगठन थिएन, टेवान थिएन भन्दाखेरि एउटा आफ्नो व्यवसायले मात्रै परिचित थियौँ भने अहिले संस्थामा लागेपछि दिदीबहिनीमा एक आपसमा व्यवसाय पनि आदान प्रदान चिना जाने, त्यसले गर्दाखेरि पनि अलिकति महिलालाई चाहिँ अगाडि आउन सजिलो भएको हो कि जस्तो लाग्यो।
0: हजुर, अहिलेसम्म भनौँ न स्थापना कालदेखि थुप्रै कार्यक्रमहरू गरिराख्नु छ, हामी देखेका पनि छौँ, कति कार्यक्रममा हामी आफै पनि सहभागी भएका छौँ। अहिलेसम्म गरेका मुख्य गतिविधिहरू चाहिँ के थिए?
1: टेवालले चाहिँ विशेष गरी अब मैले भने पर्यटन क्षेत्रमा चाहिँ महिलाको सहभागिता होइन, अब हाम्रो मुख्य उद्देश्य नै इक्वल पार्टिसिपेसन फर सस्टेनेबल टुरिज्म। आतिथ्यता भन्ने बित्तिकै महिला छुट्यो भने त्यहाँ आतिथ्यता शब्द नै पूर्ण हुँदैन जस्तो लाग्छ मलाई, होइन? त्यसकारणले पहिलो कुरो त आफ्नो व्यवसायमा नै महिला दिदीबहिनीलाई सशक्त बनाउनको लागि चाहिँ यो संस्थाले चाहिँ विभिन्न किसिमका तालिमहरू दिँदै आइरहेको छ। हामीले चाहिँ क्षमता अभिवृद्धि तालिम भनेर पनि नेपाल पर्यटन बोर्डको सहयोगमा, पोखरा महानगरपालिकाको सहयोगमा पनि गर्दै आइरहेका छौँ। अस्ति भर्खरै मात्रै हामीले 3 दिनको क्षमता अभिवृद्धि तालिम भनेर होटल सोल्टीमा पनि राखेका थियौँ पर्यटन बोर्डको सहयोगमा। त्यसमा चाहिँ हामीले पर्सनालिटी डेभलपमेन्ट, एउटा मान्छेलाई चाहिँ उसको शारीरिक होइन मानसिक विकासका लागि गर्ने गतिविधिहरू पहिलो सेसन त्यो राखेका थियौँ भने अहिले पछिल्लो अवस्थामा दिदीबहिनीहरूलाई यो डिजिटल ठगेका कुराहरू आइरहेका छन् नि त, त्यही भएर त्यसलाई अवेरनेस सम्बन्धी प्रोग्राम राखेका थियौँ। अर्को चाहिँ व्यवसाय ब्रान्डिङका कुराहरूको त्यो ट्रेनिङ राखेका थियौँ, भनेको यस्ता किसिमका व्यवसायलाई सशक्त बनाउने किसिमका तालिमहरू भइरहेका छन् भने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पनि हामीले विभिन्न किसिमका तालिमहरू गर्दै आइरहेका छौँ। त्यसमा पनि अझ विशेष किसिमको चाहिँ हामीले क्षमता अभिवृद्धि र 30 सांस्कृतिक महोत्सव विगत 3 वर्षदेखि अब हाम्रो 4 संस्करण हुँदैछ। जसरी हुन्छ आफ्नो व्यवसायसहित समग्र नेपालको पर्यटन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने काम गरिरहेका छौँ।
0: हजुर, भनेपछि त अब यो 30 सांस्कृतिक महोत्सवको त तयारी सुरु गरिएको।
1: हजुर, अब यसमा चाहिँ अब योजना समावेश गर्ने आन्तरिक प्रशासनिक कार्यक्रम कामहरू चाहिँ
0: भइरहेको छ। थोरै त्यहाँभित्र के हुन्छ भन्ने प्रसङ्गमा म केही बेर पछि आउँछु। अहिले चाहिँ ठ्याक्कै यति बेला कस्तो छ पर्यटन क्षेत्रको अवस्था चाहिँ कस्तो छ?
1: ठ्याक्क अहिले भन्दाखेरि चाहिँ एक हप्ता अगाडिसम्म एकदमै पोखराको लेक साइड खचाखच भरिभराउ एकदमै राम्रोसित चलायमान थियो. अहिले अहिले पछिल्लो समयमा चाहिँ विगत 5-6 दिनदेखि अलिकति कम भएको छ. यद्यपि यो चाहिँ हाम्रो लागि चाहिँ पूर्ण सिजन थिएन, तर योपालि चाहिँ पर्यटकहरू चाहिँ भारतीय पर्यटकहरूको आगमन चाहिँ एकदमै राम्रो रूपमा भयो. त्यही भएर राम्रो छ अहिलेको पर्यटनको अवस्था.
0: हजुर हजुर, भनेपछि अहिले सन्तुष्टमा छ. होइन, कहिलेकाहीँ हुन्छ नि अफ सिजन, यो पर्यटकहरू नहुने एकदमै त्यो कोभिड पछि भूकम्प पछि त धेरै चुनौतीहरू भोग्नु भयो नि त समस्याहरू. होइन, अब यो पर्यटकलाई अस्ति केही दिन अगाडिसम्मको त तपाईँले भने जस्तै खचाखच कसरी व्यवस्थापन गर्ने भन्ने नै चुनौती हो कि जस्तो पनि देखिरहेको थियौँ कि हामीले.
1: हजुर,
0: अझै त्यो पर्यटकहरूको आगमन यही रेसियोमा बढ्दै गयो भने त हामीले इन्फ्रास्ट्रक्चरहरूमा पनि लगानी गर्नुपर्ने देखियो.
1: होइन, त्यसमा व्यवसायीहरूको तर्फबाट चाहिँ व्यवस्थापन पक्षलाई पनि अझ अलिकति सुदृढ बनाउनु छ भने सरकारी पक्षबाट पनि नीति नियमहरू कार्यान्वयनका पाटाहरू धेरै रहेछन्. यदि हामी मास टुरिज्ममा गयौँ भने होइन, अस्तिको जस्तै अवस्था, अब त्यसलाई चाहिँ अफसिजनै नभइकन यसरी कन्टिन्यू गयो भने, जस्तै भारतीय पर्यटकका कुराहरू आइरहेका छन्, उहाँहरूले रोडमा खाना बनाएका कुराहरू, यस्ता गतिविधिहरूलाई त उहाँहरू आउनुहुन्छ होइन, त्यो किसिमको व्यवस्थापन पक्ष त हामी सरकारको पनि हो नि त. सरकारी तहबाट अब धार्मिक पर्यटनको लागि आएका हाम्रा यात्रीहरूले चाहिँ कतिपयले होटेलमा खानुहुन्न, उदाहरणकै लागि अब हाम्रो बुवा आमाहरूले पनि त बाहिर खाना खानुहुन्न, त्यस्ता किसिमका पर्यटक उहाँहरू चाहिँ धार्मिक पर्यटकमा भनिनुहुन्छ. त्यस कारणले उहाँहरूको लागि चाहिँ विशेष किसिमको व्यवस्थापन गरियो गर्न सकियो भने यो रेसियो चाहिँ कन्टिन्यू हुन्छ जस्तो लाग्छ.
0: हजुर हजुर, अहिले चाहिँ मुख्य चुनौतीहरू चाहिँ के छन् महिला पर्यटन व्यवसायीहरूले भोगिरहेका मुख्य चुनौतीहरू?
1: महिलालाई चाहिँ अब पहिलो चुनौती त आफ्नो घर परिवार व्यवस्थापन गरेर बाहिर निस्किनु नै पहिलो चुनौती जस्तो लाग्छ. होइन, घर परिवार सँगसँगै अहिलेको दिदीबहिनीहरू चाहिँ आफ्नो व्यवसायमा पनि उत्तिकै समय दिनुपर्ने, सामाजिक कार्यमा पनि दिनुपर्ने, र बाहिर पनि एउटा फ्रन्ट लाइनमा आउन खोज्दाखेरि चाहिँ विभिन्न किसिमका चुनौतीहरू छन्. जति पनि हामीले सहज रूपमा चाहिँ 33% महिलाका हक अधिकारका कुराहरू गर्दा पनि अझै पनि समाज नखुलिसके र कतै कता स्थान त्यसको आफू सक्षम हुँदा पनि नपाए जस्तो, होइन, ती कुराहरू चाहिँ भोगिराखिन्छ.
0: कहिलेकाहीँ गेस्टहरूलाई डिलिङ गर्ने कुरा अथवा गेस्टहरूले पत्याउने नपत्याउने कुरा त्यस्तो हुन्छ कि हुँदैन? महिला भनेकै कारणले छोड्ने कुराहरू होइन, त्यस्तो हुन्छ कि हुँदैन? त्यस्ता समस्याहरू दिदी बहिनीहरूले सेयर गर्ने त्यस्तो हुन्छ कि हुँदैन?
1: त्यो पनि हुन्छ. कस्तो भने महिलाहरूको चुनौती एउटा कस्तो छ भने, अब जस्तै हामीले हस्पिटालिटी सेक्टरमा कुरा गर्ने होइन, महिला दिदीबहिनीहरू चाहिँ अब कुकको लागि भनेर भन्दा हाउसकिपिङको लागि भनेर जागिर खोज्न आउनुहुन्छ कि. अलिकति हामीमा पनि त्यो कमी कमजोरी चाहिँ महिला दिदीबहिनीहरू चाहिँ घरमा फ्रीमा खाना बनाउने, आफ्नो परिवारलाई सेवा गर्ने ठाउँमा कति मिठो पकाउनुहुन्छ, अनि हामीले बनाउनु नहुने बेलामा श्रीमानले बनाउँदाखेरि भन्दा हामीले बनाएको खाना त कति मिठो हुन्छ नि त. त्यसैलाई एउटा प्रोफेसनल वेमा दिदीबहिनीहरू चाहिँ एउटा कुकमा पनि आउनुपर्छ, सेफ बन्नुपर्छ पनि जस्तो लाग्छ कि मलाई. त्यसमा आउनुपर्छ, अनि फ्रन्ट लाइनमा म्यानेजर. अहिले पछिल्लो अवस्थामा चाहिँ दिदीबहिनीहरू अब एकदम के अरे हाई स्किलमा गइसक्नु भएको छ, तर पनि अझै हेर्दाखेरि चाहिँ त्यो तल्लो फ्रन्ट लेभलमा चाहिँ आउन नसकेको हुनाले पनि त्यो पनि एउटा चुनौतीको विषय छ भने, गेस्टले चाहिँ अब पहिला जस्तो त्यस्तो धेरै किसिमका हुन्छ नि, यसरी गेस्टसित बोल्न नसक्ने अथवा उहाँहरूबाट यस्ता हेरेसमेन्टका कुराहरू भयो भन्ने कुराहरू चाहिँ पछिल्लो अवस्थामा कम सुनिन्छ.
0: हजुर, अघिकोमा मैले जोड्न खोजेको, अघि जस्तै एक हप्ता अगाडि एकदम पर्यटकहरू खचाखच थियो, त्यो के कारणले त्यति भास्तै बढ्यो होला, अहिले फेरि अलिकति कम, के कारणले बढ्यो होला त्यति बेला चाहिँ?
1: त्यति बेला चाहिँ अब यो विशेष गरी हाम्रो छिमेकी मुलुकमा अत्याधिक रूपमा एकदमै गर्मीको सिजन, अहिले उहाँहरू त गर्मी छल्नको लागि चाहिँ पोखरा आउनु भएको हो, र अर्को कुरा अब यति बेला बच्चाहरूको कलेज स्कुल पनि बिदा, त्यसलाई होलिडे सँगसँगै गर्मी छल्नको लागि चाहिँ आउनु भएको हो भन्ने चाहिँ छ.
0: हजुर हजुर, अहिले जस्तै टेवान ले चाहिँ महिलाहरूको उद्यमशीलता प्रवर्धनका लागि के कस्ता कार्यक्रमहरू गरिसक्यो अथवा गर्ने प्रयास गरिरहेछ?
1: हामीले चाहिँ अब विशेष गरी त व्यवसायलाई नै ब्रान्डिङ गर्नुपर्छ, पहिला आफ्नो व्यवसायलाई नै प्रमोसन गर्नुपर्छ भन्ने किसिमकोले चाहिँ हामीले क्यापासिटी बिल्डिङ ट्रेनिङमै बढी फोकस गर्छौँ होइन। अनि अब त्यो ट्रेनिङ पनि अब डिफ्रेन्ट सेरिजका हुन्छ नि त, एकचोटि मात्र गरेर पुग्दैन, वर्षभरि अब त्यसलाई चाहिँ लिङ्क गरेर, जस्तै पहिलोचोटि हामीले चाहिँ फाइनेन्सियल लिट्रेसी फर टुरिज्म एन्टरप्रेन्योर अब फाइनेन्सियल सेक्टरलाई लिएर गऱ्यौँ होइन। अनि फेरि कुनै बेला चाहिँ अब पर्सनल डेभलपमेन्ट भनेर, कुनै बेला डिजिटल अवेरनेस भनेर, कुनै बेला बिजनेस ब्रान्डिङ, समयले जे मागेको छ, दिदी बहिनीहरूलाई जे आवश्यकता परेको छ, अथवा हामीलाई पनि विभिन्न स्रोतहरू कहाँबाट उपलब्ध हुन्छ, त्यो किसिमले चाहिँ कार्यक्रमहरू गरिरहेका छन्।
0: हजुर, भनेपछि कामहरू थुप्रै भएका छन्, त्यसको उपलब्धि पनि देखिन थालेका छन्। हजुर, अहिले जस्तै गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा महिलाहरूको भूमिका चाहिँ कतिको देख्नुहुन्छ?
1: यसमा चाहिँ गण्डकी प्रदेश सरकारसित पनि अब यो कुरा जोडिरहँदाखेरि मलाई कस्तो लाग्यो भने, कुरा घुमेर आउँदाखेरि चाहिँ बजेटमा जाँदो रहेछ। हामी महिलाहरूको लागि चाहिँ बजेटको दायरा एकदमै संकुचित रूपमा सरकारी निकायमा चाहिँ राखिएको रहेछ। छुट्याएर राख्ने शीर्षकमा चाहिँ क्षमता अभिवृद्धि भनेर एउटा शीर्षकमा छुट्याइएको छ। महिला दिदीबहिनीहरूले पनि त पर्यटन प्रवर्धन नेसनल इन्टरनेसनल लेभलमा गर्न सक्छन् नि त, त्यसको लागि चाहिँ महिलाहरूको लागि भनेर बजेटै छुट्याइएको छैन के, जस्ट क्षमता अभिवृद्धि मात्रै छ। तर अहम एकदमै जिम्मेवारी महत्वपूर्ण भूमिका त महिला दिदीबहिनीको रहन्छ नि त। साँच्चै नै भन्ने हो भने पर्यटन प्रवर्धनमा चाहिँ महिलाहरूको भूमिका चाहिँ एकदमै महत्वपूर्ण छ, र गरी पनि रहेको छ, तर बजेट चाहिँ पुगेको छैन।
0: हजुर, जस्तै त्यो क्षमता अभिवृद्धिमा त महिला पुरुष दुवै हुन सक्छ नि त, होइन?
1: हजुर,
0: त्यो खालको बुझाइ चाहिँ छैन त्यहाँ,
1: त्यो खालको बुझाइ छैन। महिलाहरूको क्षमता अभिवृद्धि तालिम
0: नै लेख्न पर्ने,
1: त्यति नै लेख्नु पर्ने।
0: हजुर
1: हजुर,
0: पक्कै पनि। अझै पनि के कस्तो छ भने, यही संसारमा पनि अलि भाइटल पोस्टमा महिला त हुँदैन कि, पर्यटन क्षेत्र भनेको नि पुरुषहरूले मात्रै धानेको हो कि भन्ने खालको चाहिँ हाम्रो मानसिकता छ।
1: हजुर
0: हजुर, जस्तै अहिले भनौँ न, अघि हाम्रो त नारा पनि दिगो पर्यटनका लागि समान सहभागिता भनेका छौँ होइन, दिगो पर्यटन प्रवर्धनका लागि तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: दिगो पर्यटनमा चाहिँ पहिला त एक नम्बरमा त अब महिलाको संस्था भएर महिलाको सहभागितालाई नै बढाउनु पर्छ, महिलालाई नै सशक्तिकरण गर्नुपर्छ, र यस्ता जस्तो टेवान जस्तै हामी दिदीबहिनीहरूको संस्थाहरूलाई अझ सशक्त रूपमा गर्नलाई चाहिँ सरकारले बजेट विनियोजन गर्दा हाम्रै नाममा हाम्रै दायरामा बजेट राखिदियो भने अनि बल्ल हामी ढुक्क भएर कार्यक्रमहरू गर्न सक्छौँ, त्योबाट हामी बेनिफिट लिन सक्छौँ भने, अर्को कुरा चाहिँ अब हामीले व्यवसाय गरिरहँदा व्यवसाय मात्रै नफस्टिने होइन, व्यवसाय आफू मात्रै राम्रो भएर भएन, हामीले समाजलाई हेर्नु पर्यो, हाम्रो वातावरणलाई हेर्नु पर्यो, त्यो किसिमका प्र्याक्टिसहरू हामीले गर्नुपर्छ।
0: हजुर, अहिले पनि भनौँ न, यति यो अहिलेकै माहौलमा अथवा हाम्रो कुराकानी सुनेर नयाँ व्यवसायमा सुरु गर्छु पर्यटन क्षेत्रमा भन्ने महिला दिदीबहिनीहरू अगाडि बढ्न सक्ने अवस्था छ कि छैन?
1: छ, पर्यटन चाहिँ यो आफैमा एउटा एकदमै यो एकदम भेग छ कि यसको, होइन? यसलाई चाहिँ जति बुझेर पनि बुझ्न नसकिने, यसको दायरा एकदम फराकिलो, त्यो हुनाले चाहिँ विभिन्न क्षेत्र चाहिँ एकदमै खुल्ला छ। पर्यटन भनेको चाहिँ हामीले कुनै एउटा सामान बेच्ने होइन, त्यो सर्भिस बेच्ने हो, त्यो सर्भिस ओरिएन्टेड सेक्टर भएको भएर चाहिँ अझ हामी महिलालाई त झन् एकदम सफल हुन सजिलो छ जस्तो लाग्छ कि, किन हामी त्यतासित हाम्रो बोली, हाम्रो व्यवहार, हाम्रो आचार संहितासित जोडिएको क्षेत्र भएको हुनाले चाहिँ यसमा चाहिँ दिदी बहिनीहरूलाई चाहिँ कोही त्यस्तो इच्छुक हुनुहुन्छ भने पनि यो क्षेत्र चाहिँ एकदमै राम्रो छ भन्न चाहन्छु।
0: अझै हामीले जस्तै हुन्छ नि पर्यटन क्षेत्र आफ्नो ठाउँमा भयो, जस्तै पर्यटनसँगै जोडेर कृषि हस्तकलाका सामानहरू होइन, त्यसको प्रवर्धन हामी तीन चारवटा सेक्टर मिलेर अझै बढी हुन नसकेको हो। जस्तै भनौँ न होटल छ होइन, किसानले डाइरेक्ट त्यहाँ ल्याइदिने वातावरण भयो भने अर्ग्यानिक तरकारीहरू त्यहाँ खपत हुने भयो। जस्तै हामीले पोखराबाट के गिफ्ट लैजाने त भन्दाखेरि एउटा युनिक कुरा पनि छैन कि हामीसँग, होइन? त्यो खालका हस्तकलाका सामग्रीहरू, त्यो खालको प्रयास छलफल भएको छ कि छैन तपाईँहरूले?
1: त्यो छलफल भएको छ, तर कस्तो भने कार्यान्वयन चाहिँ नभएको, हाम्रो कमजोरी पछि फितलो पछि राष्ट्रमै पनि त्यही भइराखेको छ नि त। विभिन्न नीति नियम त हाम्रो त एकदमै वर्ल्डमै फर्स्ट क्लास छ, तर कार्यान्वयन हुन सक्दैन। अब हाम्रो स्थानीय वस्तुहरूलाई हाम्रो व्यवसायमा लिङ्क गर्ने हो भने त यो त एकदमै राम्रो थियो। जस्तै मैले होटेलमा, मेरो होटेलमा जति पनि तरकारीहरू खपत हुन्छ, कुनै कृषकले डाइरेक्ट ल्याइदिन सक्ने र म उहाँसित कनेक्ट हुन सक्ने अवस्था नै छैन कि। उहाँहरूले पनि कन्टिन्युटी दिन सक्नु हुँदैन, अब हामीलाई चाहिएको जति चिज पुर्याउन सक्नुहुन्न। यसलाई चाहिँ समन्वयकारी भूमिका गर्नलाई चाहिँ सरकारी अथवा स्थानीय सरकारले कुनै एउटा बजार मेला लगान, जस्तै हाट बजारहरू होइन, कृषक मेलाहरू, अथवा हप्ताको कुनै एक दिन पोखराको लेफ्ट साइडमा कुनै एउटा ठाउँलाई तोकेर त्यहाँ चाहिँ एउटा अर्ग्यानिक तरकारीको बजार लगाइदिने भने त एक हप्तालाई हामीले स्टोर गर्न सक्ने तरिकाले डाइरेक्ट हामी कृषकसँग लिङ्क हुन्छ नि। त्यो किसिमको परिपाटी चाहिँ हामीले स्थानीय सरकारबाट अपेक्षा गरेका छौँ।
0: हजुर, अहिले त्यही पर्यटन क्षेत्र लेफ्ट साइडलाई नै टार्गेट नगरेको होला, अहिले विभिन्न ठाउँमा चाहिँ हाट बजार साना हप्ताको एकचोटि, हप्ताको दुईचोटि, अथवा बार लाई चाहिँ फरक फरक पारेर विभिन्न ठाउँमा चाहिँ राख्नु भएको छ, त्यहाँ पनि पर्याप्त चाहिँ छैन। अब किसानहरूले पनि बजार पाइँदैन भन्नुभन्दा नि मास प्रोडक्सन हुनु पर्यो कि, हामी कहाँ त्यो मास प्रोडक्सन छैन, त्यो हिसाबले पनि होला। यही क्षेत्रमा, पर्यटन क्षेत्रमा अहिले भनौँ न गरिहाल्नुपर्ने चाहिँ काम चाहिँ के देख्नुहुन्छ
1: अहिले पर्यटन क्षेत्रमा? अब समग्र पर्यटन क्षेत्रको कुरा गरिरहँदाखेरि अहिले यो कस्तो भने अलिकति व्यवस्थापन पक्षका कुराहरू पनि आइरहेका छन्। पर्यटक मास टुरिज्ममा पोखरा जाँदैछ, यसरी पर्यटकहरू आयो भने कसरी हामीले व्यवस्थापन गर्ने भन्ने कुरामा पनि विभिन्न किसिमका छलफलहरू भइरहेका छन् भने, अर्को कुरो फेरि अब एक हप्ता भयो अलिकति स्लो भइसकेको छ, कता कता हामीहरूको मनमा चाहिँ अब गेस्ट फेरि नआउने हो कि, कम हुने हो कि, अनि आउनुभयो भने पनि उहाँहरूको बसाइ कसरी लम्ब्याउने भन्ने किसिमका कुराहरू चाहिँ भइरहेका छन् छलफलका विषयमा चाहिँ, अब हाम्रो पनि सहभागिता रहेको छ।
0: हजुर, फेरि एक हप्ता अगाडिको जस्तै पर्यटक चाहिँ होइन वर्षभरि रहनु यो भने त कति राम्रो हुन्छ होइन, आमदानी पनि हरेक सेक्टरलाई फेरि हामीले हेर्नलाई झट्ट त्यहाँ मात्रै देख्छौँ। विभिन्न हाम्रा मठ मन्दिरहरू होइन, धार्मिक पर्यटकहरू त्यता जानुहुन्छ, अथवा हाम्रा विभिन्न स्थानहरू, दृष्टिलोकन गर्ने स्थानहरू, ती क्षेत्रको पनि प्रवर्धन हुने थियो। जस्तै अहिले हामीले विदेशी पर्यटक आकर्षित गर्नको लागि स्थानीय संस्कृति परिकार र लाई चाहिँ कसरी जोड्न सक्छौँ, अलिकति तपाईँहरूको तिज कार्यक्रमले पनि जोड्छ होला यसमा होइन, त्यहाँ पनि विदेशी पर्यटकहरू सहभागी हुनुहुन्छ होला, कसरी जोड्न सकिन्छ?
1: पोखरा भन्ने बित्तिकै कल्चर नेचर एडभेन्चर भनिन्छ नि त। हामी चाहिँ यति भाग्यशाली छौँ कि पोखरामा सबै चिजको मिश्रण छ। अब त्यसैलाई नै मध्यनजर गरेर अब हामी पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवालले विगत चार वर्षदेखि तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला भनेर गर्दै आइरहेका छौँ। त्यसमा चाहिँ हामीले आफ्नो संस्कृतिलाई अनि आफ्नो त्यहाँ भएको खाना, हजुरले भने जस्तै हाम्रो संस्कृति, हाम्रो खाना, हाम्रो वेशभूषा, हाम्रो मौलिकपनलाई उद्यमीहरूसित जोडेर दुई दिनको मेला महोत्सव गर्ने गर्छौँ। त्यसमा चाहिँ नेपाली दिदीबहिनीहरू मात्र नभएर विगतका वर्षहरूको अनुभव र गत वर्ष पनि राम्रो रूपमा विदेशी पर्यटकहरूको पनि राम्रो उल्लेखनीय सहभागिता रहेको थियो। र अब हामीले चाहिँ हाम्रो कल्चरलाई चाहिँ हामी माझ मात्रै नभइकन चाहिँ इन्टरनेसनल लेभलमै यसलाई चाहिँ प्रवर्धन गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौँ। त्यस कारणले पनि यो कार्यक्रमलाई चाहिँ हामीले निरन्तर गर्ने सोचमा छौँ।
0: हजुर हजुर, कार्यक्रम गर्दाखेरिका चुनौतीहरू के हुन्छन् यस्ता अहिले ठुल्ठुला इभेन्टहरू गर्दाखेरिको?
1: यसमा चाहिँ मेन त एकदमै लागि परेर नै गर्नुपर्छ। साथीहरूले चाहिँ एकदमै धेरै टाइम लिनुभएको छ, विशेष गरी कार्य समिति साथीहरूले चाहिँ अब महिनौ दिनसम्म लागेर पनि यो किसिमको तयारी गर्नुपर्ने हुने, किनभने अब हामी महिलाहरूलाई आफ्नो घर परिवार व्यवसाय गर्दा गर्दै अब यत्रो मेला महोत्सव गर्ने भनेको त सानो तयारीले त पुग्दैन, एकदमै धेरै समय पनि लागेको छ र साथीहरूले दिनुपर्ने भएको छ। चुनौतीका कुरा त धेरै नै छन्। अब हामीले चाहिँ पहिलो चुनौती त हामीलाई बजेटकै रहन्छ होइन. सरकारी निकायमा कतै पनि हाम्रो नाममा यसरी बजेट छुट्याइएको छैन, जाँदाखेरि हुन्छ त नि गराउँला भनेर कतिले ओड दिनुहुन्छ, पछि बजेट दिनु हुँदैन भने कतिले चाहिँ अब आउँदैछ बिस्तारै गराउँला भनेर एग्रिमेन्ट पनि गर्न सक्नु दिनु हुँदैन, मान्नु हुँदैन. एक कथम कथा चाहिँ तब लड्दै पढ्दै यहाँसम्म लिएर आएका छौँ. हामीलाई चाहिँ अब एकदम अभिभावकको खाँचो छ यसलाई चाहिँ अब समग्र पोखराको ब्रान्डै बनाउने किसिमले कुनै एउटा सरकारी निकायले ल यो हाम्रो कार्यक्रम हो यसलाई हामीले वृहत रूपमा अब विदेशीहरूलाई नै टार्गेट गरेर हाम्रो कल्चरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने किसिमले ब्रान्डिङ गर्ने किसिमले चाहिँ लानुपर्छ भनेर कुनै सरकारी निकायले चाहिँ हामीलाई त्यो सहयोग गर्नुहुन्छ भने हामी त्यसलाई आह्वान पनि गर्छौँ र हामीले एउटा एकदमै अभिभावकै खोजिरहेका छौँ.
0: हजुर, जस्तै त्यहाँ तिज गीत प्रतियोगिता मात्रै हुँदैन, तिज सांस्कृतिक महोत्सव भनेपछि के गर्नुहुन्छ त्यहाँभित्र कार्यक्रम?
1: हामीले चाहिँ पहिला चाहिँ हाम्रो संस्कृति नै झल्किने गरेर बाजा गाजा सहित पहिला ऱ्याली सुरुवात गर्छौँ. ऱ्याली सुरुवात गरे पश्चात कार्यक्रम स्थलमा गएर अब औपचारिक कार्यक्रम हुन्छ हाम्रो. औपचारिक कार्यक्रम पश्चात चाहिँ तिज गीत प्रतियोगिता पर्यटन र उद्यमशीलतामा रहेर त्यो शीर्षकमा चाहिँ हामीले तिज गीत प्रतियोगिता सुरु गर्छौँ पहिलो दिन. भने दोस्रो दिन चाहिँ हामीले अब विभिन्न विधामा महिला सशक्तिकरणको क्षेत्रमा चाहिँ उल्लेखनीय भूमिका निर्वाह गरिसक्नु भएको उहाँहरूबाट हामीले केही सिक्न सक्ने त्यस्तो उदाहरणीय महिला दिदीबहिनीहरूलाई खोजेर एउटा टक सो कार्यक्रम गर्छौँ. त्यसपछि फेरि नेपाली दिदीबहिनीहरूलाई राखेर विभिन्न किसिमका प्रतियोगिताहरू, त्यहाँ सेलरोटी पकाउने प्रतियोगिता, साडी दौड प्रतियोगिता, मैत्रीपूर्ण र साकर्षी प्रतियोगिता, विगतमा हामीले भलिबल पनि राखेका थियौँ होइन, हाजिरी जवाफ प्रतियोगिता, विभिन्न किसिमका कार्यक्रमहरू चाहिँ गरिरहेका
0: हुन्छौँ. हजुर, भनेपछि त्यहाँभित्र त छुट्टै खालको रौनक होइन, दिदीबहिनीहरूको उत्साह छुट्टै खालको हुन्छ.
1: हजुर
0: हजुर, यो कार्यक्रम गर्न पनि धेरै चुनौती छ. त्यो चुनौतीका बावजुद पनि उहाँले आफ्नो संस्कृतिको जगेर्ना गर्नको लागि, पर्यटन र महिला उद्यमशीलताको क्षेत्रमा अझै प्रवर्धन गर्नको लागि पनि यी विषयहरू दिइराख्नु भएको छ. र टक सोमा पनि त्यस्तै विषयवस्तु, तिज अथवा महिला सशक्तिकरणका विषयवस्तुहरूलाई नै जोडेर चाहिँ यो कार्यक्रमले टक सो गर्दाखेरि त्यो एउटा हुन्छ नि जमातले चाहिँ फाइदा उपयोग पनि गर्नुभएको छ यसको. अहिले तपाईँहरूको भनौँ न भावी योजना चाहिँ के छ?
1: भावी योजना चाहिँ अब यो हाम्रो श्रावण महिनामा चाहिँ आर्थिक अब 2082 लागिरहँदाखेरि चाहिँ पहिलो त अब हामीले साधारण सभा नै गर्छौँ. त्यसपछि चाहिँ हामीले अब तिज सांस्कृतिक महोत्सव हाम्रो त्यसपछिको तुरुन्तै गर्ने भनेको चाहिँ अहिले भदौमा 29 र 30 गते तिज परेको छ, अलिकति पछाडि सरेको हुनाले सम्भवतः व्यवस्थापनमा पनि सजिलो हुन्छ कि जस्तो लागेको छ. तिज सांस्कृतिक महोत्सव गर्छौँ. त्यसपछि हामीले फेरि क्षमता अभिवृद्धि तालिम भनेर हामीले 2-3 दिनको त्यो कार्यक्रम गर्छौँ. अनि त्यसमा पनि फेरि बिचमा हामीले एउटा पर्यटन प्रवर्धनका कार्यक्रमहरू गर्छौँ. त्यसमा फेरि हाम्रो जो देउसी भैलो, हाम्रो जे जे पर्वहरू आउँछ त्यसलाई हामीले पर्यटनसँग जोडेर, गत वर्ष हामीले देउसी भैलो पनि खेलेका थियौँ, मेरो होटल एडमायरमा हामीले सुरुवात गरेका थियौँ त्यहाँ खेलेर, भने अब यो वर्ष पनि त्यो कार्यक्रमलाई हामीले अगाडि लग्छौँ. र त्यसै गरी गोल्डन ट्राइङ्गल बाइक टुर भनेर हामीसित काठमाडौँबाट चाहिँ पर्यटन प्रवर्धनको लागि चाहिँ बाइक टुर टिमहरू आउनु भएको थियो, उहाँहरूसित अन्तर्क्रिया कार्यक्रम गरेका थियौँ. भने यो वर्ष पनि अब सकभर हामीले चाहिँ लेडिज बाइक टुरहरू टुर गर्ने चाहिँ त्यस्तो सोचमा पनि छौँ, अब हेरौँ कतिसम्म सम्भव हुन्छ. त्यस्तै गरी अब हामीले चाहिँ घरवास सचेतना कार्यक्रमहरू, होमस्टे प्रवर्धनका कार्यक्रमहरू पनि गर्छौँ. धेरै छन् कार्यक्रमहरू,
0: भक्तले यति धेरै कार्यक्रमहरू एउटा अनि व्यवसायिक क्षेत्रमा महिलाहरू होइन, अनि त्यो दोहोरो तेह्रो जिम्मेवारी त छँदैछ घर परिवार, त्यो समय व्यवस्थापन गर्न कतिको गाह्रो भएको हुन्छ दिदीबहिनीहरू बिच. कहिलेकाहीँ त अनौपचारिक छलफलमा कुरा पनि हुन्छ नि त होइन, यो समय नदिइकन त यति धेरै कार्यक्रमहरू हुन सम्भव पनि छैन, कसरी गर्नुहुन्छ?
1: त्यही भएर त हामीलाई महालक्ष्मी, मा सरस्वती, मा दुर्गा भनेको होला नि त है. त्यस्तै लाग्छ, कहिलेकाहीँ त कसरी भ्याउने होला, कसरी गर्ने होला भने जस्तो लाग्छ. तर कार्यक्रममा आफ्नै गर्ने भनेपछि दिदीबहिनीहरू पनि त्यही किसिमले उत्साह दिनुहुन्छ र हामीले पनि म्यानेज गरेका छौँ र गरिराखेका छौँ.
0: हजुर, अहिलेसम्म जे सकिएको छ आजपछि अहिले निजी क्षेत्र र स्थानीय सरकार बीचको सहकार्यलाई चाहिँ कसरी तपाईँहरूले उपयोग गर्नुभएको छ, त्यो खालको सहकारी छ कि छैन, अथवा यसलाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ?
1: पहिलाको तुलनामा भन्दा त अहिले चाहिँ यो सहकारीका कुराहरू चाहिँ अलिकति देखिएको छ, राम्रै छ भनौँ न. जस्तै अब हाम्रै कुरा गरिरहँदाखेरि पनि अहिले हामीले विभिन्न किसिमका कार्यक्रमहरू पोखरा महानगरपालिकासँग राम्रै समन्वय सहकार्य गर्न सकियो होइन. यद्यपि अब कहीँ कतै त अब ठ्याक्कै आफूले भने जस्तो त सबै कुरा हुँदैन, तर पनि कतै एउटा अब संस्थागत यति धेरै कार्यक्रमहरू गरिरहँदा मूल्याङ्कन गरेर उहाँहरूले अब अरू कार्यक्रम हरू त विभिन्न संघ संस्थाले पनि गरिराख्नु भएको छ भने यो मेला महोत्सव त जसले गरेको छ त्यो संस्थालाई एउटा पर्टिकुलर छुट्याएर गरिदिनु पर्ने सहकार्य. जस्तै अहिले रातो किताबमा टेवान ती सांस्कृतिक महोत्सव भनेर त राख्न मिल्छ भन्ने हामीले एकदम अपेक्षा गरेका छौँ नि त. यो किसिमको सहकार्य हामीले खोजिरहेका छौँ.
0: हजुर, त्यो पाउनु भएको छ?
1: यतिन्जेल छैन, अबकोमा आउँछ कि भनेर बर्खाइमा छ.
0: बर्खाइमा हुनुहुन्छ. पक्कै पनि यस्ता गतिविधिहरूलाई स्थानीय सरकारले साथ दिन जरुरी छ. पछिल्लो समय कहिलेकाहीँ हेरिरहँदाखेरि स्थानीय सरकार पनि कता कति भनौँ न बरु आफैले गर्ने, मलाई लाग्छ सरकारले आफैले आयोजना गर्ने होइन, आयोजना गर्ने व्यक्तिहरूलाई चाहिँ सहयोग गर्ने हो होइन. त्यो स्थानीय सरकारमा निर्वाचित हुनुभएको व्यक्तित्वहरूले बुझ्न जरुरी छ कि भनौँ न वडा कार्यालयले आफैले होइन कि आयोजना गर्ने, बरु अरू त्यही आफ्नै स्थानीय वडाभित्र रहेका विभिन्न संघ संस्थाहरूलाई आयोजना गर्न दिनु चाहिँ तपाईँहरूको साथ सपोर्ट चाहिँ भयो भने अझै प्रभावकारी हुन्छ जस्तो लाग्छ. हामी कार्यक्रमको अलि अन्त्यमा पनि छौँ. पर्यटन क्षेत्रमा आउन चाहने महिला युवा होइन, त्यसमा युवामा पनि हुन्छ नि भर्खर प्लस टू गरेर, हाम्रो त इच्छा के भने प्लस टू गरेपछि नेपालमै नबस्ने खालको छ नि त. अलिकति प्रोत्साहन गरेर यस्ता व्यक्तिलाई यही क्षेत्रमा आउनको लागि के सन्देश दिन चाहनुहुन्छ?
1: अहिले चाहिँ विशेष गरी अब हजुरले भने चाहिँ प्लस टू गरेका भाइ बहिनीहरूलाई उहाँहरूलाई चाहिँ एसएलसी पास हुने बित्तिकै कुन देश जाने भन्ने किसिमको दिमाग मानसिकता बनाउनुहुन्छ, र विदेशमा पनि अब रुखमा चाहिँ पैसा फल्ने होइन. मेरै पनि एउटा अनुभव, म अस्ति भर्खरै अस्ट्रेलिया बसाइ बसेर पनि आएको थिएँ. यति कठिन, यति यात्रा यति गाह्रो छ त्यहाँ हिँडेर गएका ती भाइ बहिनीहरू होइन, जो घरमा बेडमै खाना ल्याएर खाएर बसेको बच्चा विदेश गएर कलेजको त्यो फी, कलेज जाने अनि काममा जाने गएर आउँदाखेरि उहाँहरूको मानसिक अवस्था, शारीरिक अवस्था एकदमै गाह्रो छ विदेशमा पनि. हामीले त घरिघरि लाग्छ नेपालमा बसेका नेपालीहरू हामी सबैले एकदम राजा जिन्दगी जिएका छौँ कि, आफ्नो इच्छाले होइन, त्यहाँ गएपछि आफ्नो इच्छा भन्ने नै हुँदैन. त्यो किसिमको मेहनत परिश्रम त्यो लगाव जुन जान्छु भनेर त उहाँले सोच्नुहुन्छ, किन जान्छु भन्दा त केही उद्देश्य लिनु भएको छ नि त. त्यही किसिमको उद्देश्य, त्यही किसिमको मेहनत परिश्रम गर्ने हो भने नेपालमा पनि एकदमै राम्रो सम्भावना छ. अझ त्यसैमा पनि पर्यटन क्षेत्र भनेको एकदमै ठुलो सम्भावना बोकेको क्षेत्र छ. यसमा चाहिँ आउनुहोला, यसमा चाहिँ लिडरसिप छ, सर्भिस छ, फेलोसिप छ, सबै किसिमको सङ्गम छ, मिश्रण छ. त्यस कारणले चाहिँ पर्यटन क्षेत्रमा आउनुभयो, लगानी गर्नुहोस्, देशमै केही गर्न सकिन्छ भन्ने मेसेज दिन चाहन्छु.
0: हजुर, थोरै एउटा प्रश्न थप्न मन लाग्यो. अहिले नयाँ सरकार जुन गठन भयो, सरकार गठन भएपछि के अरे दुई दिनको बिदाले चाहिँ पर्यटन, आन्तरिक पर्यटन प्रवर्धन हुन्छ भन्ने खालका कुरा पनि आयो. त्यो चाहिँ तपाईँहरूले कतिको महसुस गर्नुभयो, यसलाई कसरी लिनुभएको छ शनिबार आइतबारको बिदाले?
1: यसलाई चाहिँ हामीले एकदमै व्यवसायीहरूले त सकारात्मक रूपमा लिएका छौँ, र सम्भवतः यसलाई चाहिँ कन्टिन्यू लगिदियो हुन्थ्यो भन्ने पनि लाग्छ. किनभने अब डेभलप्ड कन्ट्रीहरूमा पनि यो प्र्याक्टिस चाहिँ पहिल्यैदेखि नै चलिआएको छ होइन. उहाँ चाहिँ कस्तो हुने रहेछ भने के अरे मन्डे टु फ्राइडे चाहिँ एकदमै नन स्टप, उहाँहरूले जे सेड्युल हो एक इन्च पनि दायाँ माया नगरिकन 8 घन्टा काम गरेर, अनि फ्राइडे चाहिँ गुड फ्राइडे भनेर फ्राइडे स्याटरडे सन्डे त्यसरी त्यो किसिमले म्यानेज गर्नु भएको छ, त्यही किसिमले अर्थतन्त्र चलायमान भएको छ कि यदि हामीले अब दुई दिनको बिदा राख्ने हो भने हामीमा पनि त्यही मानसिकता हुनु पर्यो। हामी मन्डे टु फ्राइडे सबैजनाले 8 घन्टा 10 घन्टा मिनिमम काम गर्नै पर्यो कि, अनि त्यसपछि गुड फ्राइडे स्याटरडे सन्डे मनाउँदाखेरि चाहिँ अहिले यो पर्यटन चलायमान भएको पनि यो दुई दिनको बिदाले पनि आन्तरिक पर्यटन चाहिँ यति राम्रोसित चलायमान भयो कि अझ वैशाखको महिनामा त बच्चाहरूको स्कुल होलिडे पनि परेको र अहिले पनि इभन शुक्रबार भएपछि होटल प्याक हुन्छ कि, पहिला चाहिँ हुन्थेन। त्यो चाहिँ होटेलहरूको अन्य व्यवसायहरूको अकुपेन्सी लेभल चाहिँ पहिलाको भन्दा बढेको छ, यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ, हामी व्यवसायले सकारात्मक रूपमा लिएका छ।
0: हजुर हजुर, भनेपछि जुन टार्गेट गरेर हाम्रो प्रधानमन्त्रीज्यूले होइन योजना ल्याउनु भएको छ त्यो सफल रहेछ,
1: सफल रहेछ।
0: हजुर, अन्त्यमा के भन्नुहुन्छ?
1: अन्त्यमा चाहिँ अब पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवानले चाहिँ विभिन्न किसिमका पर्यटन प्रवर्धनका कार्यक्रमहरू, महिला सशक्तिकरणका कार्यक्रमहरू, विभिन्न गतिविधि गर्दै आइरहेको छ। कुनै पनि दिदी बहिनीहरूले पर्यटन व्यवसाय गर्ने इच्छा गर्दै हुनुहुन्छ र संस्थामा आबद्ध हुन चाहनुहुन्छ भने उहाँहरूलाई पनि म यसै फ्लोरबाट आह्वान गर्न चाहन्छु र रेडियो सफलतालाई पनि मलाई यसरी बोलाएर आफ्ना केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।
0: धेरै धेरै धन्यवाद छ समयको लागि, आशिष जाने हस्। धेरै धेरै धन्यवाद छ समयको लागि। लामो समयदेखि पर्यटन क्षेत्रमा अनुभव बटुल्नुभएका, पर्यटन क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व र मलाई लाग्छ पर्यटन क्षेत्रको नेतृत्व भनौँ न महिलाको होस् अथवा त्यो पर्यटन क्षेत्र आफैमा महिला पुरुष भन्ने हुँदैन, यहाँ त त्यो महिलाहरूलाई हेर्ने दृष्टिकोण मा समान सहभागिता नभएको हुनाले यो संस्था खोल्न आवश्यक भएको हो। पर्यटन क्षेत्र आफैमा महिला पुरुष दुवैको एउटै हुन्छ, जस्तै संचार क्षेत्र हुन्छ, हामी कहिलेकाहीँ झुकिन्छौँ महिलाहरू भनेपछि महिलाले मात्रै चलाएको हो कि भन्छौँ, यी विषयहरू भनेका पुरुषले पनि गर्ने उही नै हो, महिलाले पनि गर्ने उही नै हो, तर अझै महिलाहरूले गरेका कामहरू त्यो संचार होस्, पर्यटन होस्, अन्य क्षेत्र होस्, त्यहाँ चाहिँ अझै फिनिसिङ हुन्छ जस्तो लाग्छ कि मलाई। यो समय दिनुभयो पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवानका अध्यक्ष शोभान नेउपानी पाण्डेजीलाई धेरै धेरै धन्यवाद दिँदै यहाँले गरिरहनु भएको विगत 3 वर्षदेखि 4 वर्षदेखि हुनुहुन्छ यो कार्यक्रमको पनि म पूर्ण सफलताको कामना गर्दछु र यो समयका लागि पनि एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित छलफल गर्ने हुन्छौँ। त्यो दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98116062983 98552855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: बाट सेवा दिदै आइरहेको छ।
1: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0615419485। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0615529004। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
3: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
4: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्न गई भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
3: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
5: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860401।
8: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
7: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
8: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
7: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
8: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
5: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
9: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्ती टू मिट स।
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका

0: उपकरणहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802120 50 9825170714।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन, स्वच्छ समाज, फुलेर निकालौं हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास,
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम।
4: हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौं हृदयको आवाज। नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौं। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परखने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दैछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा हामीले आज सफल व्यवसायी सामाजिक व्यक्तित्व दीपा गौतमलाई लिएर आएका छौं। यहाँलाई हाम्रो यस हृदयको आवाज कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।
1: धन्यवाद, नमस्ते। मेरो नाम दीपा गौतम, म एसके भूषण ज्वेलर्सको संस्थापक। हजुरले हृदयको आवाज लुकेका मोतीमा मलाई मेरो आफ्नो हृदयका केही कुराहरू बिसाउने चौतारीको रूपमा दिनुभएको हजुरहरूलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद यहाँलाई पनि। अनि यहाँका अहिले यो दिनचर्याहरू एउटा व्यावसायिक रूपमा कसरी अगाडि बढ़िरहेका छन्?
1: मेरो अहिलेको दिनचर्या भनेको व्यापारमै छ। म एकदमै व्यापारमा लागि परेकै छु विगत 18 वर्षदेखि। व्यापार प्लस परिवारमा, समाजमा, सबै कुरामा म अहिले लागिरहेको छु। पहिलो त मैले व्यापारलाई नै प्राथमिकता दिन्छु, व्यापारमै दिनचर्या बितिरहेको छ।
0: हजुरको यो व्यवसाय चाहिँ कहिलेदेखि शुरू गर्नुभयो?
1: 2065 सालबाट शुरू भयो। 65 साल भनेपछि विगत 18 वर्षदेखि व्यवसायमै तल्लीन छु म।
0: विगत लामो समयबाट व्यवसाय गर्दै आइरहनु भएको छ। अब 65 सालबाट 83 सालसम्म आइपुग्दा पक्कै पनि व्यापारमा व्यवसाय गर्ने एउटा दृष्टिमा व्यावसायिक कार्यहरूमा धेरै परिवर्तनहरू आए होलान्। यहाँको दृष्टिमा आजभन्दा 18 वर्ष अगाडिको शुरूआती समयको व्यवसाय र अहिले हालसम्म आइपुग्दाको एउटा यो व्यावसायिक यात्राको बारेमा केही हामीलाई जानकारी दिनुहुन्छ कि?
1: धन्यवाद। विगत 18 वर्षभन्दा अगाडि त धेरै व्यवसायीहरू पनि हुनुहुन्थेन, पसलहरू पनि धेरै हुनुहुन्थेन। त्यो बेलाको समयमा चाहिँ सुनको भाग पनि अलिक सस्तो थियो। अहिले 18 वर्ष पछाडि त एकदम काय पलट नै जस्तो भइसकेको छ। व्यवसायले पनि फड्को मारेको छ, सुनको भाग पनि फड्को मारेको छ। यसमा चाहिँ व्यवसायीहरूमा पनि अलि गाह्रो त गाह्रै छ, तर भए पनि मलाई सबै दिदी बहिनीले सपोर्ट गरेर, माया गरेर यो ठाउँमा आउने बनाउनु भयो। व्यवसायले पनि मलाई एउटा एक किसिमको च्यालेन्ज नै दिएको थियो। मैले चाहिँ सुरुमा गर्दाखेरि अलिक गाह्रो गाह्रो थियो, अहिले चाहिँ सहज रूपमा भएको छ। व्यवसायमा लाग्दाखेरि सुरुमा गाह्रो भए पनि अहिले चाहिँ अब समय सान्दर्भिक सबै कुरामा सहज भएको छ। व्यापारमा नै एकदमै राम्रो भइरहेको छ। अहिले चाहिँ अब धेरै जसो व्यापारमै तल्लीन भएर यो व्यापारमै अगाडि बढ्ने मात्रै कोसिस छ।
0: लामो अनुभव भयो, बिस्तारै अनुभवले निखार्दै पनि ल्यायो, धेरै कुराहरू सिक्दै र सिकाउँदै पनि ल्यायो। यसरी यो व्यावसायिक जीवनलाई अगाडि बढ़ाइरहँदा हजुरका धेरै अनुभवहरू भइरहँदा अनि त्यसपछि एउटा महिला भएर घर परिवारलाई सम्हाल्दै व्यवसायलाई पनि अगाडि बढ़ाइरहँदा यहाँको अनुभव कस्तो छ? एउटा महिला व्यवसायीको चाहिँ यो सुन व्यवसाय प्रति महिला व्यवसायीहरूको अवस्था कस्तो छ?
1: महिला व्यवसायीहरूको अवस्था, पहिला त महिलाहरूले एकदम घरमा सीमित चुल्हा चौकामा मात्रै हुनुहुन्थ्यो. अहिलेको समयमा महिला व्यवसायहरू पनि धेरै हुनुहुन्छ. हाम्रो व्यवसायहरूमा महिला व्यवसायहरू पनि धेरै सफलता हुनुहुन्छ, धेरै लाग्नुभएको छ. अहिले महिलाहरूलाई नै आत्मनिर्भर बनाऊ, आफूले जानेको पेसा गरौं, जुन पेसामा आबद्ध भए पनि आत्मनिर्भर चाहिँ हुन्छ भनेर अहिले महिला व्यवसायहरू पनि धेरै हुनुहुन्छ. त्यही भएर अहिले चाहिँ महिलाहरूको पनि धेरै सहभागिता छ सुन व्यवसायमा पनि.
0: भनेपछि अहिले यो व्यवसायमा महिला सहभागिता पनि प्रशस्तै छ र उनीहरूको सफलता पनि राम्रै गरिरहेका छन्.
1: हजुर
0: ए हजुर. अनि यसरी अब एउटा घर परिवारलाई सम्हाल्दै महिला उद्यमी बनेर अथवा व्यवसायी बनेर अगाडि बढ़िरहँदा यहाँलाई घर परिवार अथवा समाज सबैको कस्तो खालको सहयोग प्राप्त भयो, अथवा यो कार्य म सुरुमा अब हजुरले 2065 सालमा यो व्यवसायमा आउँदा कसको प्रेरणाबाट हजुर यो व्यवसायमा लाग्नुभयो?
1: सर्वप्रथम त मेरो श्रीमानलाई मैले यहीँबाट धन्यवाद दिन चाहन्छु. उहाँले नै मलाई प्रेरणा दिनुभएको हो. उहाँले जब एउटा सानो बच्चालाई आफ्नो बाबा आमाले तातै गरेर हिँड्न सिकाउनुहुन्छ, त्यसरी नै मलाई पनि यो व्यवसायमा लाग्न सिकाउनु भयो. उहाँले नै मलाई एउटा एबिसिडी सिकाए झाएर कलम समाए झाएर जुन बच्चालाई एउटा टिचरले सिकाउनुहुन्छ, त्यस्तै नै मलाई हातमै कलम राखेर सिकाउनु भएको हो. उहाँले सिकाए पछाडि मैले पनि सिक्न साहस गरे. उहाँ मेरो गुरु नै हुनुहुन्छ, उहाँ मेरो पिल्लर नै हुनुहुन्छ, उहाँ मेरो ब्याक सपोर्ट नै एकदमै फुल्ली सपोर्ट भएको भएर अनि सबै कुरा मेरो श्रीमानबाट प्रेरणा पाएँ मैले. त्यसपछि प्लस बच्चाहरूले नै एकदम सपोर्ट गर्ने भयो मलाई. बच्चाहरूले पनि गर्न सक्नुहुन्छ मम्मी, हजुरले नगर्ने केही पनि छैन भनेर बच्चाहरूले सपोर्ट गरेर प्लस श्रीमानले सपोर्ट गरेर म यो ठाउँमा आउन सफल भएँ.
0: हजुर, त्यो धेरै राम्रो कुरा. एउटा जसरी एउटा पुरुष सफल बन्नको लागि उनको पछाडि महिला दिदी बहिनीहरूको हात हुने गर्छ भनिन्छ, अथवा एकजना महिलाको हात हुन्छ, त्यस्तै हरेक महिला दिदी बहिनीहरू अगाडि बढ़नको लागि पनि पक्कै पनि एउटा पुरूष पात्र को सहयोग भूमिका अपरिहार्य छ भन्ने कुरा पनि म यहाँहरू सम्पूर्णलाई जानकारी गराउँदै यहाँको त्यो जुन एउटा श्रीमानबाट प्राप्त गर्नुभयो, घर परिवारबाट प्राप्त गर्नुभयो, त्यो सहयोगले यहाँलाई व्यवसायी बन्नमा एउटा प्रेरणाको काम गर्यो.
1: हजुर,
0: अब जस्तो यो व्यवसाय पनि हजुरको एउटा धेरै मान्छेहरूसँग सम्पर्कमा आइरहने, धेरै मान्छेहरूसँग भेटघाट हुने, यो पनि एउटा एक प्रकारको सामाजिक क्रियाकलाप अन्तर्गत पर्यो. किन भन्दा हजुरको व्यवसायमा धेरै मान्छेहरू आउने जाने गर्नुहुन्छ, उहाँहरूसँगको भलाकुसारी हुने गर्छ. यहाँलाई आफ्नो व्यवसायमा फरक खालका व्यक्तित्वहरू, फरक विचारधारा भएका जुन यहाँका ग्राहकहरू हुनुहुन्छ, उहाँहरूसँग काम गरिरहन पाउँदा, उहाँहरूसँग जुन एउटा व्यावसायिक आदान प्रदान गर्न पाउँदा कस्तो लाग्छ?
1: मेरो व्यवसायमा एकदमै फरक फरक किसिमको दिदी बहिनीहरू, सबै मेरो आफन्त इष्टमित्रहरू आउनुहुन्छ. उहाँसँग सहकार्य गर्दा मैले हरेक कुरा सिक्ने मौका पाउँछु. मैले अलग अलग व्यवहारबाट, अलग अलग समुदायबाट, अलग अलग परिवेशबाट आउनुहुन्छ, मैले चाहिँ हरेक कुरा सिक्ने मौका मैले पाइरहेको हुन्छु. एउटा सबै कुरामा पूर्णता कोही पनि हुँदैन. उहाँहरूले मलाई एकदमै सिक्ने अवसर दिनुभएको छ. हातमा हात, काँधमा काँध राखेर उहाँले मलाई फुल्ली सपोर्ट गरेर नै म यो ठाउँमा आएको हो. उहाँहरू भनेको त मेरो ईश्वरकै रूप मान्छु मैले उहाँहरूलाई.
0: त्यही त, कुनै पनि व्यवसाय सफल हुनको लागि होइन, मानिसले भन्ने गर्छन् ग्राहक नै भगवानका रूप हुन् भनेर,
1: एकदमै
0: त्यस्तै यहाँको व्यवसायमा पनि सम्पूर्ण ग्राहकहरू भगवानको रूप स्वरूप आउनुभयो.
1: हजुर,
0: र साथ सपोर्ट दिइरहनु भएको छ.
1: हजुर
0: हजुर, र यो प्रक्रियाले पनि यहाँलाई अगाडि बढ्न र आफ्नो व्यवसायलाई अगाडि बढाउन पक्कै पनि धेरै नै यसले एउटा पिलरको काम अथवा खम्बाको काम गरिरहेको होला.
1: हजुर,
0: अनि त्यसपछि अब यहाँले अब आफ्नो अघि नै पनि भन्नुभयो, सबै चीजमा परिवार व्यवसायलाई सँगसँगै लिएर हिँडिरहेकी छु भन्दा, अब व्यवसायमा पनि यहाँ सफल हुनुहुन्छ, पारिवारिक जीवनमा पनि यहाँ सफल हुनुहुन्छ, अब त्यति धेरै एकदमै सहजै त कुनै पनि कुरामा सफलता प्राप्त गर्नको लागि नहुन पनि सक्छ. यहाँले यो व्यवसायिक यात्रामा भोग्नु परेका केही बाधा अप्ठ्याराहरू अथवा अलिकति असहज यो कार्य गर्दै आउँदा यहाँका हुन्छ नि एउटा च्यालेन्जहरू चाहिँ के लाग्यो हजुरलाई?
1: शुरू शुरूवाती दिनहरूमा त पक्कै पनि अप्ठ्यारै थियो, शुरू शुरू दिनहरूमा च्यालेन्ज नै थियो, त्यस पछाडि त जति गर्दै गयो जति आफू पनि अब त्यो व्यवसायमा ढल्दै गयो त्यो व्यवसायले नै सिकाउने रहेछ। सबै कुरा त आफूले मात्र सिकेर आउँदै आइन्न के अरे, अब त्यो पछाडि चाहिँ व्यवसायले सिकाउँदै जाँदाखेरि सबै कुरामा अहिले चाहिँ अलि सहजै छ। अनि एउटा पक्ष के छ भन्नुहुन्छ भने राज्यले पनि यो सुन व्यवसायीहरूलाई केही नीति नियम बनाएर राज्यले यो तरिका र तपाईँले गर्नुहोस् है भनेर भनियो भने अझै यसलाई सहज हुने थियो व्यवसायीहरूलाई।
0: हजुर हजुर, यसमा चाहिँ राज्यको तर्फबाट पनि अलि गहकिला अथवा अलि दरा नीति नियमहरू बनेमा अझ यो व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउन सहज हुने थियो भन्ने यहाँको धारणा।
1: हजुर,
0: अब हजुरलाई त्यस्तो खालको कार्य गर्दै जाँदा कुनै राज्यबाट भनौं अथवा समाजबाट भनौं अथवा कानूनी तवरबाट भनौं केही बाधा अप्ठ्याराहरू केही असहजहरू आए कि आएनन्?
1: त्यस्तो त केही आएको छैन, तर पनि अब कस्तो हुन्छ भने हाम्रो यो व्यवसायमा अलिकति जटिल नै हुन्छ। अब यो व्यवसाय भनेको अब हाम्रो मात्रै नभएर सबैको व्यवसाय हो नि त, यो हाम्रो पुर्खौली पेसा, हाम्रो जिजीबाजेले गर्दै आइरहेको पेसालाई यो लोप नहोस् भन्नको लागि हामीले यो व्यवसायलाई निरन्तरता दिनुपर्छ, यो व्यवसायलाई अगाडि बढाउनु पर्छ, नेपाली मौलिकता गहनाहरू उत्पादन गर्नुपर्छ। अब नेपाली गहनाहरू मात्रै नभएर विदेशी गहनाहरू पनि छन् अहिले त, यसलाई लोप हुन नदिनको लागि हामीहरूले व्यवसायलाई अगाडि बढाएर राज्यले केही राम्रो कानूनी प्रक्रिया अगाडि बढाएर त्यो गर्यो भने त हामीलाई पनि त नेपालमा बस्न प्लस अरूहरूलाई पनि अब नेपालमा बस्नको लागि यहाँ त धेरै आबद्ध हुनुहुन्छ सुन व्यवसायीहरू, यसमा चाहिँ धेरै काम गर्ने साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि सजिलो हुन्थ्यो जस्तो लाग्छ मलाई।
0: हजुर, त्यसरी आएदेखि यसको दायरालाई अझ फराकिलो पार्न सकिन्थ्यो।
1: हजुर हजुर
0: हजुर, अनि यहाँको व्यवसाय कतिको फराकिलो रूपमा अहिले फैलिरहेको छ?
1: हाम्रो व्यवसाय फराकिलो भइसक्यो। पहिला चाहिँ हाम्रो मोरेटोलमा एसके भूषणिक मात्र थियो भने अहिले दोस्रो शाखा सिपेढुङ्गामा शेड महलको आडामा स्याङ्जा गौतम ज्वेलर्स विगत दुई वर्षदेखि चलिरहेको छ। त्यसमा चाहिँ मेरो बच्चाहरूले नेपालमा केही गरौं भन्ने सोच हाम्रो श्रीमान श्रीमतीको बीचमा आयो। त्यस पछाडि बच्चाहरूलाई मैले बाबु विदेश जानु हुँदैन है, नेपालमा केही गर्न सकिन्छ, आफ्नै पेसालाई अङ्गलाउन सकिन्छ भनेको भएर अनि हामी चाहिँ बच्चाहरूलाई त्यसमै इङ्गेज गरिरहेका छौँ। अहिले मेरो बच्चाहरूले नै दोस्रो शाखा चलाइरहेको छ।
0: ओहो, साह्रै राम्रो। भनेपछि त अहिले हजुरबाट र हजुरको श्रीमानबाट स्थापित यो व्यवसाय अहिले फेरि दोस्रो पुस्तामा पनि हस्तान्तरण भइसक्यो।
1: हजुर,
0: यो पनि कति राम्रो कुरा, र अहिले हजुरहरूको व्यवसायको दायरा पनि फराकिलो हुँदै गयो र यो परिवारै सबै यसैमा लागेर यो व्यवसायलाई अगाडि बढाइरहनु भएको छ।
1: हजुर, हामी चारजनै परिवार यही व्यवसायमा छौँ।
0: त्यही त, गरियो भने र कुनै व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउँदै लगियो भने आफ्नो भइरहेको एउटा पुर्खौली पेसालाई पनि अर्को आफ्नो आउँदै गरेको पुस्तालाई हस्तान्तरण गर्दै जान पनि सकिँदो रहेछ, अथवा व्यवसाय राम्रोसँग हुँदै गयो भने व्यवसायले धेरै पुस्ताहरूलाई अगाल्दै अगाडि बढ्दो रहेछ भन्ने कुरा पनि हामी यहाँबाट सिक्न सक्छौ। यहाँले अत्यन्तै राम्रा आफ्ना अनुभवहरू हाम्रो यस कार्यक्रममा बाँडिरहनु भएको छ। यसरी बाँडिरहने क्रममा यहाँ एउटा महिला भएको नाताले र सफल पनि भएको नाताले महिला दिदीबहिनीहरूलाई पनि एउटा अगाडि बढ्नको लागि उनीहरूलाई खुलेर समाजमा केही गरी देखाउनको लागि महिला दिदीबहिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
1: महिला दिदीबहिनीहरूलाई मैले के भन्न चाहन्छु भने हजुरहरू पनि बाहिर आउनुहोस्।
0: हजुर,
1: हजुरहरूले पनि गर्न सक्नुहुन्छ। किनभने पहिला महिला दिदीबहिनीहरू चुलो चौकोमा मात्र सीमित हुनुहुन्थ्यो, घाँस दाउरामा डोको बोकेर हिँड्नुहुन्थ्यो भने अहिले महिला दिदीबहिनी कलम चलाएर सबै कुरो गर्न सक्ने हुनुभएको छ। हामी महिला दिदीबहिनीहरू आफैबाट सुरुवात गर्ने हो, हामीहरूलाई चाहिँ आफ्नो मनमा जब आउँछ नि केही गर्छु भनेर अवश्य सफल भइन्छ। हाम्रो परिवारले सेक्छन् कि समाजले सेक्छ कि हामीले भ्याउँदैनौँ कि त्यो चाहिँ नभन्नुहोस्। हजुरहरू पनि आफ्नो भित्र भएको लुकेका जस्तै मोती जस्तै आफ्नो लुकेका विचारहरूलाई बाहिर ल्याएर केही गर्छु भनेर व्यवसायमा लाग्नु भयो भने जुन व्यवसाय गर्दा पनि
0: राम्रो हुन्छ। भनेपछि हाम्रा महिला दिदी बहिनीहरू म सक्दिन, मैले गर्ने भनेको व्यवसाय होइन, मेरो कार्य भनेको घर परिवारभित्र मात्रै सीमित हुने हो अथवा हामी गर्न सक्दैनौ भन्ने भाव जुन छ त्यसलाई चाहिँ बदल्नु पर्यो
1: किनभने
0: अगाडि बढ्ने प्रयास गर्नु।
1: हजुर, अब मैले सक्दिनँ भनेपछि त कहिले नै सकिँदै सकिन्न नि त। म सक्छु भने जसै हुन्छ। हामीहरूले कसो गर्नु पर्यो भने महिला दिदीबहिनीहरूलाई मैले के भन्छु भने परिवार प्लस बिजनेसलाई अलिकति कठिनै गाह्रो त होला तर सँगसँगै लान सकिन्छ। परिवारको ठाउँमा परिवारलाई दिन सकिन्छ, बच्चाको ठाउँमा बच्चालाई समय दिन सकिन्छ, प्लस व्यापारलाई नि सकिन्छ। हामीले चाहने हो भने सबै कुरो सम्भव छ।
0: हजुर,
1: त्यही भन्न चाहन्छु।
0: हजुर, सम्भव छ, तर त्यो मिलाउनको लागि आफूभित्र पनि एउटा हौसलालाई सधैँ बनाएर राख्नु पर्यो अनि एउटा उमङ्ग जोस जाँगरलाई पनि भरिरहनु पर्यो।
1: हजुर
0: हजुर, यहाँले अत्यन्तै राम्रोसँग परिवारलाई व्यवसायलाई अगाडि बढाएर अगाडि बढ़िरहनु भएको छ, जुन धेरै महिला दिदीबहिनीहरूको लागि एउटा सन्देशमूलक कार्य पनि हो र यहाँको जुन एउटा यो हौसला छ यो अरू हौसला बढ्दै जाओस् भन्ने पनि म हाम्रो यस हृदयको आवाजद्वारा सञ्चालित लुकेका मोती हरू भन्ने कार्यक्रमबाट शुभकामना पनि व्यक्त गर्न चाहन्छु र अन्त्यमा यहाँ हाम्रो यो कार्यक्रमको लागि आफ्नो एकदमै व्यस्त समयको बावजुद पनि आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद र एकदमै असल सफल महिला व्यवसायी बन्नको लागि पहिला पनि बन्नुभएको छ र आगामी दिनमा अरू सफल बन्दै जानको लागि पनि हामी धेरै धन्यवाद दिन चाहन्छौ, शुभकामना दिन चाहन्छौ।
1: धन्यवाद। मैले अन्तिममा के भन्न चाहन्छु भने रेडियो सफलता प्लस हृदयका आवाज लुकेका मोतीहरूलाई हजुरहरूले म जस्तो दिदीबहिनीलाई कतिपय बाहिर फ्ल्यासमा आउन चाहनुहुन्न, म पनि चाहेको थिइनँ, हजुरलाई चाहिँ नकार्नै सकिनँ मैले। म पनि कतिपयमा इन्टरभ्यू दिन जाउँ न भन्दा पनि नगएको मान्छे, आज चाहिँ मलाई हजुरले यो मौका दिनुभएकोमा हृदयबाट एकदमै आभार व्यक्त गर्न चाहन्छु। हजुरहरूले म जस्तो दिदीबहिनीहरूलाई ल्याउनुहोस्, उहाँहरूको पनि राय प्रतिक्रियाहरू कस्तो हुन्छ बुझ्नुहोस्, त्यसले गर्दाखेरि सबैलाई प्रेरणा आउँछ। जति पनि भित्र लुकेका दिदीबहिनी हुनुहुन्छ नि उहाँले त गर्न सक्नुहुन्छ भने म पनि सक्छु भन्ने एउटा चाहिँ प्रेरणा मिल्छ जस्तो लाग्छ।
0: धन्यवाद। हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि सफल व्यवसायी सामाजिक व्यक्तित्व दीपा गौतम ज्यूलाई हार्दिक धन्यवाद भन्दै कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। खुलेर निकालौं हृदयको आवाज। धन्यवाद। नमस्कार। शुभ साता।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 55 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
3: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दावासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 98 460 59 581
3: 98 165 15 475
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560228104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615898
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। तीन दिनसम्म विविध कार्यक्रम गरी यस वर्ष भानु जयन्ती मनाइँदै तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन। गृहमन्त्रीको निर्देशनपछि कोशी अस्पतालले टाँस्यो साथ दिने सूचना। सिंहदरबारको सिस्टम सरकारले नै बिगारेको, दुर्गा प्रसाईको आरोप। र बेल्जियमको शानदार जित अमेरिकालाई 4-1 हराउँदै क्वार्टर फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती गृह जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्ती 3 दिनसम्म विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो। तनहुँको भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यही असार 27, 28 र 29 गते 3 दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी 213 भानु जयन्ती मनाउने निर्णय गरेको हो। समितिका कार्यकारी सचिव कृपा हरि लौडारीका अनुसार असार 27 गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठ मन्दिरमा पूजा अर्चना गरिनेछ। असार 28 गते भानुभक्तीय रामायण वाचन पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साझा साहित्यकार कवि तथा श्रष्टाहरूको सहभागितामा विशेष कविगोष्ठी हुनेछ। असार 29 गते बिहान भानुभक्तको शालिगमा माल्यार्पणपछि झाँक्री सहितको पात फेरि निकाल्ने कार्यक्रम तय भएको लौडारीले जानकारी दिनुभयो। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण प्रबन्धन र प्रचार प्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो। बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकारी सूरज श्रेष्ठ लगायतले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिन्छन्। उनका कृतिले नेपाली भाषाको विकासमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। विक्रम सम्वत 1871 असार 29 गते जन्मिएका आचार्यको विक्रम सम्वत 1925 असोज 6 गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुनुहुन्छ। मोतीराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधु शिक्षा लगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तक प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनु भएको थियो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ

वस्तु स्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले यस विषयमा सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उद्योगिक तथा व्यवसायले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पुनः सहयोग गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि जनाएका छन्। यता गृहमन्त्री सुदन गुरूङले अतिक्रमित संरचना खाली गर्न निर्देशन दिएको भोलिपल्ट कोशी अस्पतालले अतिक्रमित संरचना खाली गर्न 7 दिने सूचना जारी गरेको छ। गत 5 असारमा अतिक्रमित संरचना खाली गर्न 15 दिने सूचना जारी गरेको थियो, तर अतिक्रमित संरचना खाली भएको थिएन। आइतबार अस्पतालको अनुगमन रहेको गृहमन्त्री गुरूङले तत्काल अतिक्रमित संरचना खाली गर्न निर्देशन दिनुभएको थियो। अस्पताल प्रशासनले सोमबार जग्गा अतिक्रमण गरेका संस्थाको कार्यालयमा 7 दिनभित्र संरचना खाली गर्ने सूचना टाँसेको हो। अस्पतालले माइकिङ गरेर पनि संरचना खाली गर्न सचेत गराएको छ। कोशी अस्पतालको विराटनगर 7 रहेको जग्गा वर्षौंदेखि नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले संरचना बनाएर भाडामा लगाएका छन्। ती संस्थाले 30 भन्दा बढ़ी स्टार सटर बनाएर भाडामा लगाएका छन्। अस्पताल प्रशासनका अनुसार क्षयरोग निवारण संस्थाले 6 कट्ठा 8 दूर जग्गामा संरचना बनाएको छ। ती संरचनाबाट मासिक करिब 2,00,000 रूपियाँ भाडा उठाउँदै आएको छ। नेपाल रेडक्रस सोसाइटीले 2 कट्ठा जग्गामा बनाएको भवनमा राष्ट्रिय वाणिज्य ब्याङ्कलाई र अन्य व्यक्तिलाई भाडामा दिएको छ, जसबाट करिब 1,50,000 भाडा संकलन गर्दै आएको छ। गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि व्यावसायिक सटर बनाएर भाडामा लगाएका छन्। आइतबार साँझ गृहमन्त्री गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले संयुक्त रूपमा निरीक्षण गरेका थिए। सो क्रममा मन्त्रीद्वयले सरकारी सम्पत्तिको अस्वाभाविक दोहन रोक्न र अस्पतालको गुरू योजना कार्यान्वयनका लागि जग्गा तुरन्त खाली गराउन भनेका थिए। सोमबार प्रतिनिधि सभा बैठकमा सांसद रूबिना आचार्यले पनि अस्पतालको अतिक्रमित संरचना खाली नभएको भन्दै आवाज उठाएका छन्। व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले सिया दरबारको प्रणाली सरकारमै रहेको व्यक्तिहरूकै कारण कमजोर बनेको भन्ने आरोप लगाएका छन्। सोमबार पूर्व सांसद अवल शमशेर राणासँग जनकपुर धाम पुगेका प्रसाईले संचारकर्मीसँग कुरा गर्दै सिया दरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दावी गरे। उनले त्यही कारण सिया दरबारको सम्पूर्ण प्रणाली बिग्रिएको आरोप लगाएका छन्। वर्तमान सरकारले 100 दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईले आफूहरूले सरकारको कार्य सम्पादनबारे समीक्षा गर्ने तयारी गरिरहेको बताए। उनले छिट्टै सरकारको 100 दिने कार्य सम्पादनको समीक्षा गर्दै भिडियो सार्वजनिक जानकारी दिए। प्रसाईले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध समेत प्रभावित बनाइएको आरोप लगाए। नेपालमा विगतमा कहिले दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएको भन्दै यसले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको दावी गरे। उनले सरकारको विदेश नीतिबारे पनि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। प्रसाईको आज जनकपुर धाममा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उनले जनकी मन्दिरमा पूजा अर्चना गर्ने, नगरमा जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाएका छन्। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा बेल्जियमले घरेलु टोली अमेरिकालाई 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा स्थानमा सुरक्षित गरेको छ। सिएटल रंगशालामा भएको खेलमा बेल्जियमका लागि चार्ल्स केडेट लारे नायक बने। उनले 9 र 33 मिनटमा 2 गोल गर्दै टोलीलाई बलियो शुरूआत दिलाए। अमेरिकाले 31 मिनटमा मालिक टिम ल्याम्यान मार्फत 1 गोल फर्काएर खेल बराबरीमा ल्याए पनि त्यो खुशी लामो समय टिक्न सकेन, जसको हातमा बेल्जियमले खेलमाथिको नियन्त्रण कायम राख्यो। 27 मिनटमा हान्स भानाकेनले तेस्रो गोल थपे भने इन्जुरी समयको तेस्रो मिनटमा रोमेलु लुकाकुले गोल गर्दै 4-1 शानदार जित पक्का गरे। यस जितसँगै बेल्जियम क्वार्टर फाइनलमा प्रवेश गरेको छ, जहाँ वुल्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका भने घरेलु मैदानमै अन्तिम 16 बाहिरिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सहरदर भन्दा दक्षिणमा र पश्चिम भूभागतर्फ सहरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागमा सारन्तया बादल लागेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तेजपर सारन्तया बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र

भूभागका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको साथै गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग अल्प अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। तीन दिनसम्म विविध कार्यक्रम गरी यस वर्ष भानु जयन्ती मनाइँदै तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन। गृहमन्त्रीको निर्देशनपछि कोशी अस्पतालले टाँस्यो 7 दिने सूचना। सिंहदरबारको सिस्टम सरकारले नै बिगारेको दुर्गा प्रसाईको आरोप। र बेल्जियमको शानदार जित अमेरिकालाई 4-1 हराउँदै क्वार्टर फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सँगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार मेटिङ बेलुकी 6 बजे खबर सँगालो आउनेछ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 659 50 960 दोस्तीटु मिट शप मिट शप मिट शप।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615898
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले?
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा

हजुर नमस्कार अनि शुभ बिहानी साथमा सांगीतिक नमन कार्यक्रम लोक चौतारीको ढोका उघारि सकेका छौं। शुरूआतमै वरिष्ठ गायिका हरिदेवी कोइरालाको आवाजसँगै पाइन खबर पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाले उराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेलापाता पानी पद्रो डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जिने मिलन बिछौदा दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गरिरहेका छौं। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलता र फेसबुक पेज रेडियो सफलताको फेसबुक पेज 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अत्यन्तै चर्चामा आएको भाका केही समय अगाडि सबैले मन पराइदिनु भएको भाका खुमन अधिकारी त्यसै गरी विष्णु माझीको सुमधुर आवाजमा सजिएको मिठो सांगीतिक कोशीले लयो पराईले स्वीकार

हजुर ल यो पराईले विष्णुमाझी खुमन अधिकारीको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गर्ने क्रममा यति बेला असारको महिना छ, बर्खे गीतलाई पनि हामी प्राथमिकता दिन्छौ। विष्णु खत्रीको शब्द संगीतमा विष्णु खत्री अनि जुना सिरिजको आवाजमा बर्खा लाग्यो यति बेला, यो मिठो सांगीतिक शैली। त्यसपछि हामी लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्दैछौ। विश्रामपछि म आउने नै छु, स्वीकार्नुहोला बर्खा लाग्यो यो मिठो सांगीतिक शैली।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi, desh bidesh ka 5 tari hotel ma karyarat, chef ra manager dwara talim dine, bidesh ma manyata prapta, antarashtriya star ko pathyakram.
5: Sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel haruma field visit ra field training garaine, CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्गो चुक्लडुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरानी अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508 97055-55007 मनसरा ताज चिकन बिरानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-123।
1: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9084।

हजुर, एकैछिनको छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म छु तपाईँको साथमा प्रस्तुत प्रीति गिरी। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कोशेली विष्णु माझी अनि सुन्दरमणि अधिकारीको आवाजसँगै मिठो सांगीतिक कोशेली प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला यस्तै मिठा मिठा रमाइला रमाइला मनमा स्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गर्ने क्रममा अर्को मिठो सांगीतिक कोशेली राजु गुरुङको सालैजो भाका हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोला।

हजुरत यन्ते मिठो सालाई जो भाका राजु गुरुङ मधुर आवाज यहाँहरूले पक्कै पनि सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा हामी यस्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्श सांगीतिक कोसेलीहरू प्रस्तुत गरिरहेका छौं। कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोसेली पुरूषोत्तम न्यौपाने कुसुमधुर आवाजसँगै ढुङ्गे धारामा तिमीलाई नै मन पर्यो संसार सारामा स्वीकार होला।

आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै दिदीलाई भने म त्यसै गीत कोशीहरू प्रस्तुत गर्दा गर्दै गाइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम गीतिक कोशीले अत्यन्तै मिठो सुमधुर आवाज प्रेम रालुङ त्यसै गरी पवित्र सालैको पातैले दाहिने हातैले तपाईँहरू सम्पूर्णलाई छोड्दै आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई जति पनि श्रोता मित्रहरूले सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद। र भोलिको बसाईमा पुनः भेटुने वाचा गर्दै म पनि उजेल पर्न चाहन्छु। कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको हामी सबै बभूको रहनेछौ। जय गीत जय संगीत तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
5: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560 35394
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता आछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
9: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
10: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
11: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-9015।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: Sapalda. Studio time. It's 11.

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।

0: क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642, 9864061081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: सरफरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530500, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-0071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97650 59960। दोस्ती टू मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
7: Studio time.
8: It's too well known.

करेला को बोट में नोट पल्दैन लामो छ जीवन एक्लै चल्दैन बिना तेल दियो पल्दैन मर्दले बोले चिकैले चल्दैन प्लीज मैले भनेको मान न तिमी प्लीज मेरो एकमात्र तिमी हो प्यार किन ल्याङ ल्याङ गर्छौ यार।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जिरो किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 0161541994, 5149085। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र खाना जोगिन्छ।
13: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हाती मानु गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो, जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120050, 9821127014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116715475।
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123। व्हाट्सएप नम्बर 9801177123। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी।

0: Crystal Veterinary Center.
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
4: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
3: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
4: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
3: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
4: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
3: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
4: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
3: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
4: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 9855।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङचोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

अब सफलताको साथमा नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: तिमी जस्तो सुपर ब्युटी कोही छ र संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।

0: कल्प
1: नमस्ते मणिपेश ढाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा दुई बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98161-15475।
7: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
8: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
7: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैर पाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98660-41081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9845050251। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
0: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा,
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर, भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856061186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
6: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकाटौं र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि सञ्चय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
12: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
1: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर हरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
10: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 102.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-9663।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: 여자 사랑만 제거잖아.
1: 조니 조니 아빠 이긴 주던요 아빠.
0: 아니 아미 사회 거잖아. 라디오 사파다 103.4 메가헤르츠.

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: गले भोलि घटा कसरी जाने हो
1: बाबु को जान्छ त्यति टाढा तलाई थाहा छैन नयाँ मिल खोलेको नजिक पनि छिटो पनि तपाईँजना उतै जाने भने म पनि जाने हो तेरो

अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ। मौसम विभागका अनुसार हिमाली भेगमा हिमपातको

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: पाइन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052673993 97650960। दोस्ती टू मिट
2: छ। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोव, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
10: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
0: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
0: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
0: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बहुजन जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050 9251270।
5: आयो है मासु, ताजा ताजा मासु।

0: मेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508, 9705050557, मनसरा ताप चिकन बिरानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कम्प्युटर डिजाइनिंग एन्ड एडभर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
2: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
2: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
2: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
2: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
2: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-055-28।

0: বাকি লাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিমকা খেলকুদকা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাউ বিভিন্ন দেশকা জার্সিহরু সুপথ মূল্যমা পাইন্ছ আপুলাই মন পর্ণে দেশকো জার্সিকা লাগি সম্ঝন হোস বাকি লাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816 65 983 98 5 30 52 855 সম্ঝনুস হই বাকি লাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi
5: Kantipur Hotel Training Center.
4: Barsho dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
6: Sathai hostel ko byabastha pani raheko cha.
5: Tare hotel haru ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
4: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO रेस्टुरेन्ट कम्प्लेक्सको बीचमा
7: फोन नम्बर 061587915
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियोले तिल लगा त गान्छ
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
10: अब सबैको लागि वेब सर्भर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615530 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860285575 9807159947 9570325575
1: कुखुरा तथा पशुपालक किसान का लागी खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागी अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागी दाना को फर्मुलेशन लेस तथा बोइलर कुखुरा को पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9560285744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536151 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
6: मठ मन्दिर
7: गुरुकुल
6: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
6: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
8: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
9: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
8: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
9: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
8: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
9: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
8: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011886 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।